तलाशीमा प्रहरीले कुनै पनि गैर कानूनी वस्तु फेला पार्न भने सकेन र अन्तत रित्तो हात फर्कन बाध्य भयो। हल्लाकै भरमा गरिएको यो अपरेशनले राज्यको अनुसन्धान संयन्त्र, सूचनाको विश्वसनीयता र निजी क्षेत्रप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठेको छ। चुनावपछि उत्साहित बनेको निजी क्षेत्र चार महिनामै त्राहीमाम, साढे चार घण्टा तलाशी, हात लाग्यो शून्य, सूचना बमोजिमको गैर कानूनी सामान फेला परेन प्रहरी, केही नभेटेपछि प्रहरीले क्लीन चिट दिएर गयो मुन्दडा, प्रहरीको एकपछि अर्को छापा। यो खबरसँग सम्बन्धित अन्य खबर मुख्य बुँदाका रूपमा छापिएका छन्। हल्लाकै भरमा उद्योगी तर्साउने काम, बस्ती घेरेर छापामारी, अन्तत रित्तै फर्कियो प्रहरी, शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ। गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमाले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढ़ाएको थियो, तर विगतको तुलनामा हालसम्म करिब 51% एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन्।
2: गत आर्थिक वर्ष साथै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो सोही अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो। गत वर्ष संघीय सरकारको पूँजीगत खर्च 46.79% मात्रै छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन जारी गरेको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीले केही दिन यता बजारमा देखिएको ग्यास अभावमा र उद्योगमा केन्द्रित अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र नतिजामुखी बनाउन 52 बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन मार्फत चालू खर्च नियन्त्रणदेखि विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्न विभिन्न कड़ा व्यवस्था गरिएको छ।
1: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानूनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ। निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानूनी गाह्य मुद्रा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
2: संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचनासँग जोड़िएको अर्घा खाँचीको पाणिनि तपोभूमि ऐतिहासिक, धार्मिक तथा भाषिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ।
1: नोबेल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थी र अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतली सड़कमा नोबेल बैंक एजुकेशन हब संचालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्ट्र, नोबेल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार गेवालीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालालाई एकै स्थानबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले हब संचालनमा ल्याइएको बैंकले जनाएको छ।
2: उत्पादकहरूको संस्था नेपाल इप्पानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी तथा नियामकीय व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित विद्युत नियमन आयोग समक्ष 12 मुद्दे ध्यानाकर्षण पत्र पेश गरेको छ।

0: नेपालको एकमात्र डिजिटल सेवा डिस हो
1: डिस हो खुशीको कनेक्सन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर.
2: अब विदेशका खबर. कक्कर जनता पार्टी सीपीजे नेतृत्वको यो आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपनिर्वाचनमा पनि नराम्रो धक्का बेहोरेको छ. सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जीत हात पारेको छ. भाजपाले गुजरातको मांजलपुर सीट मात्र जोगाएको छ. पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ. यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई भने जिताउन सकेनन्.
3: अब खेल र खेलाड़ीका खबर. नेपाल भलिबल संघ एनभीए ले सोमबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ. भलिबल संघले आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको वार्षिक क्यालेण्डरमा 20 कार्यक्रम समावेश छन् जस अनुसार यस सत्रमा नेपाली भलिबल व्यस्त बन्ने भएको छ.
2: अब कला तथा मनोरञ्जन. चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार नेपाली चलचित्र गौथलीले प्रदर्शनको दोस्रो सातासम्म 13,64,46,535 रूपियाँ ग्रस कमाई गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ. बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति 10 बजेसम्मको सिनेपा बक्स अफिस प्रतिवेदन अनुसार यस चलचित्रले 17 दिनमा 4,94,915 टिकट बिक्री गरेको छ.
3: अब विचार विश्लेषणको पालो. सबैभन्दा पहिले अनलाइन हिंसाका समाधान शीर्षकमा डाक्टर लक्ष्मण दत्त पन्तको विचार लिँदैछौ. गोर्खापत्रमा छापिएको छ यो. लैंगिक आधारमा हुने अनलाइन हिंसाको अन्त्यका लागि सरकार, सामाजिक सञ्जाल कम्पनी, संचार माध्यम, शैक्षिक संस्था, नागरिक समाज तथा सञ्जाल प्रयोगकर्ता सबैको साझा जिम्मेवारी आवश्यक छ. नेपाल प्रहरीको साइबर अनुसन्धान कार्यालय सुदृढ़ बनाउँदै उजुरी दर्ता डिजिटल प्रमाण संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ. महिलाका लागि निर्भय रूपमा उजुरी दिने वातावरण सिर्जना गर्न अनुसन्धान प्रक्रिया पीड़ित मैत्री र लैंगिक संवेदनशील हुन जरूरी छ.
2: त्यस्तै स्थानीय पुस्तकालयको आवश्यकता शीर्षकमा राजन प्रसाद कोइरालाको विचार गोर्खापत्र दैनिकमा छापिएको छ. नेपाली सर्वसाधारणले आफ्नो खाली समय चिया पसलमा अनावश्यक चिया गफमा बिताउँदै आएको देखिन्छ. त्यसको सट्टा शहर टोल वा मुख्य शहरमा पढ्न र बस्न मिल्ने पुस्तकालय भएमा मानिसलाई अध्ययनमा समय बिताउन सजिलो हुने देखिन्छ. स्थानीय स्तरका मानिस त्यस्ता पुस्तकालय चाहेमा सदस्य बन्छन् र निवासमै अध्ययन गर्न सक्छन्. जो पुस्तकालय कम जान्छन् भने कोही पुस्तकालयसम्म गई अध्ययन गर्ने गर्छन्.
3: अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय शीर्षकमा कटक मल्लको विचार कान्तिपुरमा छापिएको छ. विश्व राजनीति आज क्रूर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ. जहाँ शक्ति, स्वार्थ र रणनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्वस्त गरिरहेका छन्, साना र मध्यम शक्ति राष्ट्रहरूको स्वतन्त्रता खतरामा छ. यस्ता राष्ट्रहरूको सबैभन्दा ठूलो शक्ति सैन्य वा आर्थिक सामर्थ्य होइन, अन्तर्राष्ट्रिय कानून र त्यसको पक्षमा दृढतापूर्वक उभिने नैतिक साहस हो. नेपालले युद्धमा कुनै पक्षको विरोध नगर्ने निर्णय गरे पनि विश्व शान्तिको पक्षमा आवाज उठाउने साहस भने देखाउनुपर्छ. यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र अन्तर्दृष्टिपूर्ण कूटनीतिको आवश्यकता छ. वर्तमान सरकारले यस चुनौतीलाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छ भन्ने विषय भविष्यले निर्धारण गर्नेछ.
2: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशको विभिन्न फिल्म संसार र नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई दिनै. यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ.

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: न्यायिक छानबिन गर्न कांग्रेसको माग. आज पनि देशभरका विभिन्न जिल्लामा ठूलो पानी पर्ने. चार प्रदेशमा बिहानैदेखि पानी पर्दै
1: संस्था घटनामा नेपालले भारतसँग जनायो विरोध. 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे.
0: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छोडेपछि मातृ मृत्युदर बढ़्यो. अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू तीव्र नजरबन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा.
1: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने. भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन. अमेरिकी क्रिकेटर रेड्डीमाथि 8 वर्षको प्रतिबन्ध.
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा अव्यवस्थित बसोबासी, भूमिहीन र सुकुम्बासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै ठगी बढ़ेकोमा सरकारले चेतावनी दिएको प्रसंग.
0: भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कार्यवाही गरिने चेतावनी दिएको छ. समितिले हिजो विज्ञप्ति जारी गर्दै देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको जनाएको हो. निस्सा प्राप्त गरेका निवेदकहरूको पहिचान तथा प्रमाणीकरण र उपलब्धि गराउने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले स्पष्ट पारेको छ. समितिका अनुसार उक्त कार्यलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिइएको छ. साथै जिल्ला समितिका पदाधिकारीसँग जुम तथा भौतिक उपस्थितिमा अन्तर्क्रिया, स्थानीय तहका जनप्रतिनिधिसँग छलफल तथा विभिन्न जिल्लामा स्थलगत भ्रमण समेत गरिएको उल्लेख गरिएको छ. तर पछिल्लो समय केही व्यक्तिले निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने बहानामा सेवाग्राहीबाट रकम असुलेको गुनासो समितिमा प्राप्त भएको जनाएको हो. यस्ता गतिविधि गैर कानूनी भएको उल्लेख गर्दै समितिले कसैलाई पनि कुनै व्यक्तिलाई रकम नदिन समेत आग्रह गरेको छ. समितिले यस्ता अनुचित कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानून बमोजिम अनुशासन अनुसन्धान गरी कार्यवाही तथा सजाय गरिने समेत चेतावनी दिएको हो. भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्रै सेवा लिन आग्रह गरेको छ.
1: विद्यालय तहमा 8 नयाँ पाठ्यक्रम थपिने भएका छन्। पाठ्यक्रमको मसौदा बनाएर स्वीकृतिका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा पेश गरिएको छ. यो सँगै विद्यालय तह अर्थात कक्षा 1-12 लागि निर्माण गरिएको पाठ्यक्रमको संख्या 300 भन्दा बढ़ी पुगेको छ. शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदको हालै सम्पन्न बैठकले 8 नयाँ पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमै सिफारिश गरिसकेको छ. शिक्षा मन्त्रीका अध्यक्षतामा बैठक बसे पनि फेरि स्वीकृतिका लागि भने मन्त्रालयमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ. यही व्यवस्था अनुसार पाठ्यक्रमको मसौदा सिफारिश गरिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक तथा परिषदका सदस्य सचिव युवराज पौडेलले बताउनुभयो. पछिल्लो समय आधारभूत शिक्षा कक्षा 6-8 अन्तर्गत मातृभाषा समूहका अवधि र मगर ढुट विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको छ. माध्यमिक शिक्षा कक्षा 9 र 10 जनसंख्या अध्ययन र तन्त्रशास्त्र विषयका पाठ्यक्रम पनि स्वीकृतिका लागि सिफारिश गरिएको हो. माध्यमिक शिक्षा कक्षा 11-12 अन्तर्गत संवैधानिक कानून, देवानी तथा फौजदारी कानून र न्याय कार्यविधि कानून, कानूनी मसौदा तथा विधिशास्त्र एवं नेपाली कानूनी प्रणाली विषयका पाठ्यक्रम स्वीकृतिका लागि मन्त्रालयमा सिफारिश गरिएको पौडेलले बताउनुभयो. मन्त्रालयले अन्तिम स्वीकृति दिएपछि पाठ्यक्रम विद्यालय तहमा कार्यान्वयनको प्रक्रियामा अगाडि बढ़नेछ. नयाँ सिफारिश गरिएका समेत पाठ्यक्रमलाई समेट्दा विद्यालय तहको कक्षा 1-12 पढ़ाउन तयार पारिएको पाठ्यक्रम 300 भन्दा बढ़ी पुगेको हो.
0: कांग्रेसले सुनसरी लगायत मधेसका जिल्लामा भएको घटनाको निष्पक्ष छानबिन गर्न संसदीय समितिको माग गरेको छ। हिजो बसेको संसदीय दलको बैठकले तथ्य सत्य छानबिनको माग गर्दै संसदीय समिति बनाउनु पर्ने निर्णय गरेको हो। त्यस्तै सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सुखी सचिव नियुक्ति सम्बन्धी नयाँ मापदण्ड पनि जारी गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक बासना थापाले सीआईएनलाई बताउनुभयो।
3: बेरोजगार माग गर्ने भन्ने विषयमा राखे जुन निर्णय चाहिँ संविधानको मर्म र भावना विचलित भएको हुँदाखेरि हामीले चाहिँ छानबिन समिति गठन गर्ने भनेर एउटा निर्णय चाहिँ यो गरेको छ। संघीय पदाधिकारी तथा सदस्यहरू जुन हुनुहुन्छ उहाँहरूको सुविधाको लागि जुन यो स्वकीय सचिव राख्ने भनेर त पार्टीले चाहिँ क्युआरहरू तयार गरे कार्यहरू तयार गरेको छ सचिवालयको निर्णय अनुसार भनेर केही कार्य त्यसको एउटा कार्यविधि भनौँ न सम्बन्धित कार्यविधि तयार पारेको छ। त्यसमा के केहरू स्वकीय सचिव राख्ने भनेर यो एउटा निर्णय गरेको छ।
1: यसैबीच संघीय संसदको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजेका लागि बोलाइएको छ। प्रतिनिधि सभाको बैठकमा विभिन्न प्रतिवेदन पेश गर्ने तथा जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। आजको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। सांसद आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनु पर्ने माग सहितको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। प्रस्तावमा सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिँदै उचित क्षतिपूर्ति, स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीहरूलाई यथाशीघ्र लाल पूर्जा वितरण गर्नुपर्ने विषयहरू समेटिएका छन्। यस प्रस्तावको समर्थनमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई पनि रहनु भएको छ। बैठकमा अतिरिक्त आज संघीय संसदका विभिन्न 5 संसदीय समितिहरूको बैठक समेत बस्ने कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजका लागि बोलाइएको छ।
0: आगामी 3 दिन ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालका धेरै स्थानमा ठूलो पानी पर्ने चेतावनी भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो। आज भोलि बागमती गण्डकी प्रदेशका हिमाली पहाड़ी तथा तराईका केही स्थानमा पनि ठूलो पानी पर्ने अनुमान भएको मौसमविद रोजन लामिछानेले सीआईएमसँग बताउनुभयो।
4: धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा हुन सक्ने कुरा देखिन्छ भने उपभागको पनि केही स्थानहरूमा चाहिँ सम्भावना देखिएको छ। विशेष गरी मधेस, लुम्बिनी, बागमती र कोशी प्रदेशको तराई भूभागहरूमा चाहिँ बढ़ी सम्भावना छ र पहाड़ी भूभागहरूमा चाहिँ धेरै जसो स्थानहरूमा चाहिँ
0: काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेखनीय रूपमा बढ़ने र आकस्मिक बाढ़ीको जोखिम रहेको समेत विभागले जनाएको हो। काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे प्लानचोकमा उच्च जोखिम रहेको छ भने ताप्लेजुङ, झापा, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोर्खा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन तथा नवलपरासीका विभिन्न क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ।
1: मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले 7 प्रदेश मध्ये सबभन्दा कम पानी मधेस प्रदेशमा परेको छ। मधेस प्रदेशका 2 क्षेत्रमा पनि निकै कम मात्रै पानी परेको छ भने सबभन्दा धेरै पानी कर्णाली प्रदेशमा परेको छ र पछिल्लो 1 तथ्याङ्क हेर्दा कर्णाली प्रदेशको जगतीपुर क्षेत्रमा सबभन्दा धेरै 21.6 मिलिमिटर पानी परेको छ भने त्यसै गरी गण्डकी प्रदेशका पनि केही भागमा पानी परिराखेको छ र सुदूरपश्चिम प्रदेशको पनि 2 स्थानमा अहिले पानी परिराखेको छ पछिल्लो 1 र त्यस अनुसारको सावधानी अप्नाउन मौसम पूर्वानुमान महाशाखाले भनेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर खण्ड स्थित कार हिजो खसेको छ। सड़क छेउमा रोकिराखेको यात्रु सहितको कारलाई काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा सुनकोशीमा कार खसेको हो। सड़क मरमत गर्न हिँडेका ठेकेदार एक्सभेटर चालक र हेल्पर चढ़ेको कारलाई बसले ठक्कर दिँदा सुनकोशीमा बेपत्ता भएका हुन्। मध्यपहाड़ी लोकमार्ग निर्माण तथा मरमतका ठेकेदार सिन्धुपाल्चोक जुगल गाउँपालिका सातका 39 वर्षीय दिल कुमार लामा, एक्सभेटर चालक सिन्धुली गोलन्जोर गाउँपालिका एक डुड भन्ज्याङका रहेको पनि त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा कुपोषणको जाँच र त्यसपछि चालिने कदम।
5: सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एचएमआईएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
1: सुस्ता घटनामा नेपालले भारतसँग जनायो विरोध। 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढे। लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
7: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
8: मतभेद भए संवादबाट समाधान खोजौं। सबैले कानूनको सम्मान गरौं र एक अर्काको अधिकारको रक्षा गरौं।
6: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले होलीको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
7: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
9: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
0: बर्खा लागेसँगै पाल्पा बुटवल खण्ड सड़कमा फेरि सधैँ जस्तो दुर्घटनाको जोखिम बढ़ेको छ। वर्षौंदेखि यो सड़क खण्डको स्तरोन्नति र दिगो समाधानका बहस भए पनि हालसम्म दीर्घकालीन समाधान निस्कन सकेको छैन। सुरुङ मार्ग बनेर आधुनिक प्रविधिबाट सड़क सुरक्षित बनाउने काम अघि काम पनि अन्तिम चरणमा पुगेको छ, तर बर्खाको बेला नागरिकले भोग्नुपर्ने शास्ति र जोखिम भने आज पनि उत्तिकै छ।
12: बर्खा शुरू भएसँगै पहाड र तराई जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटोल सड़क खण्डमा तरास र शास्तीमा यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको छ। आकाशमा कालो बादल मडारिन थालेपछि यो बाटो भएर यात्रा गर्ने हजारौं यात्रु र सवारी चालकहरूको मनमा एउटै मात्र चिन्ता शुरू हुन्छ, कसरी सुरक्षित गन्तव्यमा पुग्ने। स्याङ्जाबाट बुटोल जाँदै गरेका यदु भट्टराई:
13: यो सिद्धार्थ राजमार्ग यात्रा गर्ने क्रममा एकदम जोखिमपूर्ण छ। जस्तै हामी घरबाट बुटवल झर्छौँ भने र बुटवलबाट घर जाँदैछौँ भने अब घरमा चाहिँ हिसाब किताब दिएर या चाहिँ म यस्तो छु है म जाँदैछु भन्ने हिसाबले नहिनिकन पुगेला जस्तो मलाई लाग्दैन। म आफैले भोगेको एउटा पीड़ा छ, त्यो पीड़ा चाहिँ सरकारले बुझ्दियो हुन्थ्यो भन्ने कुरा भन्न चाहन्छु मैले।
12: सिद्धार्थ राजमार्गले नेपालको उत्तर र दक्षिण जोड्छ। बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ र पर्वत लगायतका दर्जनौ जिल्लाका लागि यही सड़क एकमात्र भरपर माध्यम हो। तर राजमार्गका वरपर बस्ने नागरिकमा समेत बर्खा लागेसँगै पहिरोको तरास हुने गरेको छ। तिनाउ दुईका शोभा केसी:
14: पहिरोले हामीलाई एकदम डर छ। हाम्रो सानसाना बच्चाहरू, बाल बच्चाहरू छन्, एकदम डर छ हामीलाई। भोलि बिहान उठ्दाखेरि हामी कहाँ गएर बस्ने, के गर्ने के गर्ने भन्ने, अब यो कतिखेर जान्छ के गर्छ भन्ने, अब हामीलाई दिउँसैमा पनि डर छ।
12: पाल्पाको दोभानदेखि सिद्ध बाबा मन्दिरसम्मको दूरीमा यात्रा गर्न सबैभन्दा खतरा मानिन्छ। वर्षा शुरू हुने बित्तिकै यहाँका सडक माथिबाट कति बेला ठुला ठुला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ कसैलाई थाहा हुँदैन। दोभानका स्थानीय डोलकान्त पौडेल:
15: यो बाटो हरसल भत्केको भत्केको हुन्छ, अनि तलतिर तिनाउ खोला मासतिर दबेको देख्दाखेरि हामीलाई पनि यहाँ बस्न जलतरास भइराखेको छ। निन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन, बर्खा लाग्यो भने अब यही जलतरास छ।
12: सिद्धार्थ राजमार्गको सिद्ध बाबा, झुम्सा, हिउँदे खोला, पिपल डाँडा र ग्रामीण सड़कका विभिन्न खण्डहरूमा पनि पहिरो खस्ने जोखिम छ। मनसुन जन्ने विपदबाट हुने क्षति कम गर्न र उद्धारका लागि चारै तहका सुरक्षा निकाय, स्थानीय तह तथा सरकारवाला निकाय तयारी अवस्थामा राखिएको बताउँदै पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदी:
16: प्रत्येक पालिका अनि सड़क डिभिजन कार्यालय यिनीहरूले चाहिँ डोजर स्ट्यान्ड बाई रूपमा राख्ने र हाम्रो चारवटै सुरक्षा निकायका हाम्रो सुरक्षाका फौजहरू यो विपद व्यवस्थापनको लागि एकदम तयारी अवस्थामा रहने भनेर निर्णय गराएका छौं।
12: सामान्य झरीमा पनि बाटो अवरुद्ध हुनु, घण्टौंसम्म यात्रुहरू बाटैमा अल्पत्र पर्नु र ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने यो सड़कको नियमित र सामान्य दिनचार्य झैं बनेको छ। राज्यले महत्वपूर्ण राजमार्गको दिगो समाधान चाँडो भन्दा चाँडो नगरिदिँदा वर्षेनी कैयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ भने हजारौंले शास्ति खेपिरहेका छन्। भुवन राय माझी, सीआईएन रेडियो मुक्तिनाथ, पाल्पा।
1: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर आर्थिक कारोबार दैनिकमा नियमन आयोगसँग इपानका 12 माग शीर्षकमा खबर छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने माग गरेको छ। इपानले विद्युत नियमन आयोगका नवनियुक्त पदाधिकारीलाई हिजो भेटेर यो लगायतका 12 माग राखेको हो। आयोगले तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा मध्ये पहिलो विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँच कार्यान्वयनका लागि आवश्यक निर्देशिका, व्हीलिङ चार्ज तथा ग्रिड प्रयोग सम्बन्धी स्पष्ट व्यवस्था तत्काल लागू गर्नुपर्ने रहेको छ। अर्को खबर छापिएको छ नयाँ पत्रिका दैनिकमा, आन्दोलित नर्सका पीड़ा, न्यून तलब, अहोरात र ड्यूटी शीर्षकमा खबर छापिएको छ। नर्सहरूका माग: विगतको सम्झौता अनुसार निजी अस्पतालले तलब सुविधा दिनुपर्ने, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारी सरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढ़ाई अनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढ़ाईमा विभेद गर्न नहुने, नर्सलाई क्षमता विकास तालिम दिनुपर्ने, निजी र सरकारी अस्पतालमा नर्सको दरबन्दी बढ़ाउनुपर्ने, बिरामीको संख्या अनुसार नर्सको संख्या मिलाउनुपर्ने, बिरामीको सुरक्षामा ध्यान दिनुपर्ने, नर्सको पलायन रोक्नेतर्फ ध्यान दिनुपर्ने लगायत विभिन्न 15 बुधी मागहरू रहेका छन्। समर्थन गर्दै चिकित्सक संघले नर्सहरू ठूलो अन्यायमा परेको भनेर प्रतिक्रिया दिएको छ। सरकार र आन्दोलित नर्सबीच भएको वार्ता निष्कर्षमा पुग्न सकेको छैन। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड शीर्षकमा शिवहरी घिमिरेले लेख्नुभएको छ। औषधि बिक्री बढ़नु, संचालन खर्च घट्नु तथा आफ्ना जग्गा र भवनको भाड़ाबाट प्राप्त आमदानीले औषधि लिमिटेड 2046 पहिलो पटक 2082-83 3 करोड़ नाफामा पुगेको उल्लेख गरिएको छ। औषधि लिमिटेडका ग्राहकहरूमा हाल 7 प्रदेशका स्वास्थ्य आपूर्ति निर्देशनालय मध्ये 6 लिमिटेडको औषधि खरिदका लागि सम्झौता गरिसकेका छन्। कर्णालीले भने सम्झौता गरेको छैन। 5 आर्थिक वर्षको तथ्याङ्कले पनि औषधि बिक्री निरन्तर बढ़िरहेको देखाएको छ। 500 ट्राभल डकुमेन्ट बिक्री प्रकरण शीर्षकमा अर्को खबर छापिएको छ। उजुरी परेको 15 वर्षपछि परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ शीर्षकमा 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकामा गत साता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। भित्री पन्नामा प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो शीर्षकमा गणेश लम्सालले विराटनगरबाट लेख्नुभएको खबर छ भने हेटौडाबाट पोष्टराज अधिकारीले बहुमत जुटाउन एमाले नेकपालाई बागमतीका मुख्यमन्त्रीको चुनौती शीर्षकमा खबर छापिएको छ। अब वातावरण विज्ञान नपढ़ेका पनि वातावरण निरीक्षक शीर्षकमा एम बमले लेख्नुभएको खबर छ। वातावरण निरीक्षक र परीक्षकको जिम्मेवारीलाई जुनसुकै विषयका लागि खुला बनाउने गरी ऐन संशोधनको तयारी पनि भएको छ। अर्को खबर, ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। उद्योगबाटै ग्यास खरिद गर्ने उपभोक्तालाई डिलर कमिशन 50 र ढुवानी खर्च 40 गरी प्रति सिलिण्डर 90 रूपियाँ छुट हुनु पर्थ्यो तर उद्योगहरूले खुद्रा मूल्य नै 2060 बेचेर ठगी गरिरहेको पनि उल्लेख गरिएको छ। चिनिया पर्यटक 61% बढ़ेको बारेमा खबर छ। जुलाईमा भित्रिएका छन् 71,775 विदेशी पर्यटक। सबैजसो पत्र पत्रिकाले यो खबर छापेका छन्। गोर्खापत्र दैनिकमा मधेसमा बढ़्यो पानीको अभाव, संकट टार्न जल पुनर्भरण शीर्षकमा किशोर चन्द्र झाले लेख्नु भएको खबर छ। भूमिगत जल सतह 2-3 मिटरले घटेको छ। हाती पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको छ। पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको उल्लेख गरिएको छ। हाते पम्प सुक्ने दर करिब 90% पुगेको छ। धनुषाको हंसपुरमा खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71%सम्म घरधुरी मात्र आश्रित छन्। सामान्य भन्दा 30-50% वर्षामा कमी आएको उल्लेख गरिएको छ। तुइनकै भरमा तुइनकै तारमा बाँचेको जीवन शीर्षकमा कृष्ण बहादुर धानीले खलंगा दार्चुलाबाट लेख्नु भएको खबर छ। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका 2 दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वारपार गर्न हरेक पटक झुनिदा स्थानीयवासीले ज्यानकै बाजी समेत लगाइरहेका हुन्छन् भनेर खबरमा उल्लेख गरिएको छ।
17: त्यस्तै आजको कान्तिपुरको पहिलो पृष्ठमा यहाँ त कहिले यस्तो भएको थिएन मा खबर प्रकाशित छ। 10 साउनको राति सुनसरीको कप्तानगंजमा सामान्य विवाद बढ़दै जाँदा 3 जनाको

0: यात्राईमाथि राहदानीको कसूरमा मुद्दा शीर्षकमा पनि खबर प्रकाशित छ भने नीतिगत अनिश्चितताले अर्थतन्त्रमा नकारात्मक असर निप्सेर आयत व्यापार बढ़ी प्रभावित शीर्षकमा एज्ञे बन्जारेले खबर लेख्नु भएको छ। त्यस्तै प्रदेशहरूको पूँजीगत खर्च औसत 61.33% मात्रै शीर्षकमा पनि खबर छ भने वाणिज्य राष्ट्रिय वाणिज्य कृषि विकास र पूर्व बैंक राष्ट्र बैंकको कार्यवाहीमा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै जुलाईमा भित्री 72,000 विदेशी पर्यटक शीर्षकमा पनि भित्री पृष्ठमा खबर प्रकाशित छ।
1: साझा खबरमा अब विदेशको खबर। पूर्वी कंगोमा फैलिएको इबोला प्रकोपका कारण गर्भवती महिलाहरूले स्वास्थ्य संस्थामा जान छाडेपछि मात्रै मृत्युदर तीव्र रूपमा बढ़ेको पाइएको छ। स्वास्थ्य अधिकारीहरूले इबोलाको प्रत्यक्ष प्रभावसँगै गलत सूचना, डर र कमजोर स्वास्थ्य सेवाका कारण अर्को गम्भीर मानवीय संकट सृजना भएको चेतावनी पनि दिएका छन्। अस्ट्रेलियामा H5 बर्ड फ्लूका कारण देशमै पहिलोपटक ठूलो संख्यामा स्थानीय समुद्री चराको मृत्यु भएको छ। दक्षिण अस्ट्रेलिया राज्यमा समुद्री चराको ठूलो समूहमा यस्तो घटना देखिएको हो। चरामा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायले गरेको प्रयोगशाला परीक्षणबाट H5 बर्ड फ्लू भाइरस पुष्टि भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। र नजरबन्दमा रहेकी लोकतान्त्रिक नेत्री आङ सान सूचीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिसँग छलफल गर्नुभएको छ। अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रतिनिधिले उहाँलाई भेट गरेका हुन्। सन् 2021 भएको सैन्य कुपछि सूची र कुनै विदेशी प्रतिनिधि बीच भएको यो पहिलो सार्वजनिक भेटवार्ता भनिएको छ। सेनाले सन् 2021 फेब्रुअरीमा सूची नेतृत्वको निर्वाचित सरकार अपदस्त गरेपछि उहाँलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो।
0: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल संघ एनभीएले 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले वार्षिक क्यालेण्डर प्रकाशित गर्दै काठमाण्डुमा राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता तथा नेपालमा आयोजना हुने प्रतियोगिता सहितको वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो। क्यालेण्डर अनुसार नेपालले यस वर्ष केन्द्रीय एसियाली भलिबल संघ काभा अन्तर्राष्ट्रिय अन्तर्गतका 3 अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नेछ। काभा महिला च्याम्पियनशीप लीग, काभा पुरूष भलिबल च्याम्पियनशीप लीग र काभा च्यालेन्ज कप नेपालमा हुने तय भएको हो। नेपाली राष्ट्रिय टीमका 2 मिडफिल्डर रेणुका नगर कोटे र सरू लिम्बुले भूटानको राष्ट्रिय महिला लीगमा राम्रो प्रदर्शन गर्नुभएको छ। रेणुका र सरूले खेलमा 7 नेपाली खेलाड़ी सम्मिलित ट्रान्सपोर्ट युनाइटेड लेडीज टीम विरूद्ध गोल समेत गर्नुभएको हो। र अमेरिकी क्रिकेटर बोडुगुम अखिलेश रेड्डीमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 8 वर्षको प्रतिबन्ध लगाएको छ। आईसीसीको एन्टी करप्शन कोड न्यायाधिकरणले रेड्डीलाई एसीयू सम्बन्धी आचार संहिताका 3 कसूरमा दोषी ठहर गरेपछि उहाँलाई प्रतिबन्ध लगाइएको हो।
1: कुपोषणको जाँच र पोषण सुधारको प्रक्रिया कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरमा अब पोषण परीक्षण र उपचारको प्रक्रिया। पोषण सुधारका लागि सरकारले विभिन्न कार्यक्रम तथा चेतनाका कार्य योजनाहरू ल्याएको छ, तर पछिल्लो अध्ययनले बालबालिकामा पोषण सुधार हुन नसकेको देखाएको छ। पोषण परीक्षण र उपचार प्रक्रियाका विषयमा परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापासँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
4: 2 मुनिका बालबालिकालाई चाहिँ हामी सुताएर नाप्ने त्यो तरिका छ, लेन्थ सुताएर नाप्ने,
5: उचाइ कति छ भनेर,
4: त्यसको चाहिँ कति छ लेन्थ भनौँ, उचाइ कति छ भनेर, त्यसपछि तौलिने हामी तौलिन्छौ। जति साना बालबालिका भयो त्यति साना बालबालिकालाई चाहिँ आफै बालबालिका पनि त्यो तौल पनि आफै लिन आफै बस्न सक्दैन भने त्यो स्टेरिङ गर्ने भन्छौँ हामी। त्यो पहिला आमा बस्नुहुन्छ, आमाको तौल लिइन्छ, त्यसपछि बालबालिका अनि बच्चालाई दिइन्छ आमा आफ्नै काखामा अथवा उभिएर कसरी त्यो बालबालिकाको छुट्टै तौल आउने जुन हाम्रो मेसिनहरू छ। उचाइ र तौल चाहिँ जस्तो उमेर अनुसारको उचाइ कति छ त, उमेर अनुसारको बालबालिका उचाइ कति छ भनेर जुन एउटा स्ट्यान्डर्ड छ एसियन स्ट्यान्डर्डमा, जुन इन्डियाको स्ट्यान्डर्डमा हामीले लिएका छौँ, हाम्रो छुट्टै त्यो छैन। कति उमेरको समूहको हो, केटा हो कि केटी, बोइज हो कि गर्ल्स हो भनेको विभिन्न लाइनमा गएर टक्कै हेर्ने कति हुनु पर्थ्यो।

0: कति भयो भने कति स्ट्यान्डर्ड कति स्ट्यान्डर्ड डेभिएसन जुन जेड स्कोर भन्छौ, कति जेड स्कोर भन्दा कम तल भयो भने त्यसलाई के भन्ने, कतिसम्मकोलाई के भन्ने भनेर प्रष्टसँग गाइडलाइन अनुसारै हामी हेर्छौँ। त्यो अनुसार हेरेपछि जुन रजिस्टर जुन रेकर्डिङ गर्ने जुन टुल्स पनि त्यही अनुसारले बनेका छन् र त्यो रेकर्डिङ गर्ने टुल्समा चाहिँ उहाँले सम्पूर्ण डिटेल्सहरू भर्नुहुन्छ। कडा शीघ्र कुपोषण र साम र छ भने त्यो सामको त्यो कोलममा दर्ता हुन्छ, यदि माममा आयो भने मामको कोलममा दर्ता हुन्छ। रिपोर्टिङ पनि जुन राष्ट्रिय जुन हाम्रो एचएमआइएस भनौँ त्यसमा पनि त्यो अनुसार रिपोर्टिङ आउँछ।
1: माम हुँदाखेरि अब स्वास्थ्य कर्मीले अथवा स्वास्थ्य संस्थाले कसरी के कस्तो सल्लाह सुझाव दिन्छन् अथवा साम भयो भने चाहिँ त्यसपछि के हुन्छ?
0: जस्तो अहिले चाहिँ नेपाल सरकारले साम भएको बालबालिका होइन कडा शीघ्र कुपोषण भएको बालबालिका चाहिँ तयारी खाना दिने छ। 753 स्थानीय तहमा निशुल्क रूपमा पाउँछन्, नेपाल सरकारले किनेरै दिने भयो। र मामको हकमा चाहिँ केही जिल्लाहरूमा एचकेआईको सहयोगमा केही जिल्लाहरूमा चाहिँ हामीले त्यो सुपर सिरियल प्लस भनेर पाइलोटिङको रूपमा जुन सञ्चालन भइरहेको केही जिल्लाहरूमा छ।
2: पोषण शाखा प्रमुख लीला विक्रम थापासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्न अघि मुख्य खबर फेरि एकपटक।
3: जग्गाको निस्ता दिलाइदिने भन्दै प्रदेशभरमा बढ़्यो पैसा असुली, कुनै पनि प्रलोभनमा नपर्न सरकारको आग्रह, गलत काम गर्नेलाई कार्यवाहीको दायरामा ल्याउने सामान्य प्रशासन मन्त्रीको चेतावनी।
2: सुनसरी लगायतका जिल्लामा भएका सद्भाव विरूद्धका घटनामा न्यायिक छानबिन गर्न कांग्रेसको माग, आज पनि देशका विभिन्न जिल्लामा भारी वर्षाको सम्भावना, 4 प्रदेशमा बिहानैदेखि पानी पर्दै।
3: सुस्ता घटनामा नेपालले भारतसँग जनाए विरोध, 37 वर्षपछि नेपाल औषधि लिमिटेड नाफामा चिनिया पर्यटक 61% बढ़ी।
2: पूर्वी कंगोमा इबोलाको त्रासले गर्भवती महिला स्वास्थ्य संस्था जान छाडेपछि मातृ मृत्युदर बढ़्यो। अस्ट्रेलियामा समुद्री पंक्षीमा बर्ड फ्लू, नजर बन्दमा रहेकी सूची अन्तर्राष्ट्रिय संवादमा।
3: र भलिबल संघले नेपालमा 3 अन्तर्राष्ट्रिय खेलको आयोजना गर्ने, भूटानको राष्ट्रिय महिला लीगमा नेपाली खेलाड़ीको उत्कृष्ट प्रदर्शन।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, अहिले ग्यासको सिलिण्डर बोकेर लाइनमा लाग्नेहरू बढ़ेका छन्, आयल निगमले ग्यास अभाव छैन, केही समस्या पर्यो भने सीधै सम्पर्क गर्न भनिराखेको छ, तर उपभोक्ताहरूले ग्यास सिलिण्डर पाइराखेका छैनन्। यहाँ ज्योतिषी देखाइएको छ, एउटा कुनै कुल्ला क्षेत्रमा ज्योतिषी जस्ता देखिने व्यक्ति छन् र नजिकै अर्को एकजना सामान्य व्यक्ति जस्ता व्यक्ति छन् जसले हात हेराउन खोजिराखेका छन् र त्यहाँ नजिकै टुक्रुक्क बसेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, मेरो ग्यास रेखा कस्तो छ गुरू, फेला पर्ला त?
3: अस्तु प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

तपाईँले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855 60359 र 9855 67359।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू
1: पर्याप्त सुविधा सहित आफ्नै भवन
5: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
1: पर्याप्त छात्रवृत्ति व्यवस्था
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556493495।
6: चैते धानमा नेक ब्लास्टको समस्या
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम
7: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
6: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
7: खेतमा पानी जमाइराख्ने
6: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

लिखिएका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भनेर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटौडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ, फोन पनि गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

शेषाल साउन महिनाको आज 19 गते तदनुसार ईसन 2026 अगस्त 4 तारिक सकसम वर्ष 1948 नेपाल समुदायका 46 जिल्लाका रौद्र नामक संवत्सर दक्षिणायन वर्ष ऋतु आज मंगलबार रहेको छ। श्रावण कृष्ण पक्ष तिथि रहेको छ। आज षष्ठी तिथि रहेको छ। नक्षत्रमा रहेको छ रेवती नक्षत्र। योगमा रहेको छ वैधृति योग रहेको छ। करणमा रहेको छ ग्रह करण रहेको छ। चन्द्रमा आज मीन राशिमा श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा आनन्दादि योगमा आज शुभ योग रहेको छ। आज बिहान सूर्योदय 5:29 भयो भने साँझ सूर्यास्त 6:49 हुनेछ र आजको दिनमाने घड़ी 13:20 रहनेछ। आज धनिष्ठा पञ्चक रहेको छ। विशेष गरी चाहिँ पञ्चक आज समाप्ति विशेष गरी आज चाहिँ विशेष गरी पञ्चक रहेको छ। रेवती नक्षत्र रहेका छन्। आज चाहिँ विशेष गरी नक्षत्रमा रेवती नक्षत्र रहेको छ। विशेष गरी चाहिँ 36 घडी तपाईँको चाहिँ विशेष गरी 46 पला रहेको छ। बेलुकाको 9:11 पञ्चक तत्प्रान्त पञ्चक सकिनेछ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ ग्रह गोचर। त्योभन्दा पहिला आजको समय विशेष गरी आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने हामी गर्दैछौ। विशेष गरी आजको अशुभ समयको विषयबाट हेर्दाखेरि हामीले कसरी हेर्नुपर्छ भन्दा विशेष गरी शुभ समयमा हामीले शुभ कार्य गर्नुपर्छ। लाभ समयमा हामीले कुनै पनि कार्यबाट लाभ मिल्ने खालको व्यापार व्यवसायका बिजनेस व्यापारका समयलाई यसलाई हेर्नुपर्छ। अमृत बेलाको समयमा विशेष गरी भात खुवाई गर्ने अन्न प्राशन गराउने यस्तै गरी औषधि सेवनहरू गर्ने अमृत बेलामा गर्नुपर्दछ। आजको लागि कालो बेला यानि कि अशुभ समय रहेको छ। दिउँसोको 1:50-6 दिउँसोको 3:30-25 कालो बेला रहेको छ। आजको शुभ बेला रहेको छ विशेष गरी दिउँसोको 3:30-25 विशेष गरी साँझको 5:10-44 शुभ बेला यस्तै गरेर लाभ बेलाको समय रहेको छ। विशेष गरी लाभ बेलाको समय भने रहेको छ 10:29 बिहानको 10:29:29 दिउँसोको 12:09:48 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य त कर्कट राशिमा, चन्द्रमा मीन राशिमा, मंगल वृष राशिमा, बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको विशेष गरी राशि चाहिँ आउनेछ मीन राशि। नाम आउँछ दोबाट द्रोण अथवा दोल बहादुर अथवा दोलमाया नाम आउनेछ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। अन्त्य नडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई गराएँ र भनी पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि हुनेहरूलाई आजको दिन कामको नतिजा तत्काल प्राप्त नहुन सक्छ, अरूबाट फाइदाको आशा गर्दा आफ्नै धर्मले घुम्न सक्छ। बेलामा होस नपुर्याउँदा खर्च गर्नेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमी मात्रामा भेटिनेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। थैली नहेरी किनमेलमा लाग्दा अधिक खर्च भएको थाहा नहुन सक्छ। उपकरण बिग्रिनाले मर्मतमा पनि खर्च गर्नुपर्ने खालको यो ग्रह राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। आमदामीका नयाँ स्रोत फेला पर्न जानेछन्। पहिले गरिएका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय रहेको छ। कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल अचल धनको उपयोगबाट मनको फाइदा उठाउन सकिन्छ। दिगो फाइदा हुने काममा पनि जग बसाउने मौका समेत मिल्ने खालको यो ग्रह राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिन्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। तारिफको कामले लोकप्रियता दिलाउनेछ। नयाँ कामका लागि केही भौतिक साधन पनि जुटाउन सकिने खालको यो ग्रह राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन भूमिको स्थान प्राप्त हुँदै जाँदैछन् र आफ्नो प्रभाव पनि बढ्दै जाँदैछन्। व्यवसायमा प्रशस्त लाभ हुनेछ। रोकिया काम दोहोर प्रतन गर्नु पर्ला। धर्म कर्म तथा परोपकारी काममा प्रवृत्त भइला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। भविष्यको लागि विशेष काममा जग बसाउन सकिन्छ। भौतिक साधन जुट्नै जाँदैछन् भने दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन सानातिना काममा अल्झनु परे पनि बुद्धिको उपयोगले समस्या पहिचान गर्न सकिन्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय रहेको छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। प्रतिष्ठित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। स्वास्थ्यको लागि औषधि जोहो गर्नु पर्ला। यात्रामा अधिक खर्च हुनेछ। अरूको विश्वास गर्दा काम रोकिन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन सानातिना समस्या पन्छाउँदै अघि बढ्ने समय रहेको छ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। व्यवसायले रमाइलो यात्रा गराउने अवसर दिलाउन सक्छ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। आफन्तको साथले आशा जगाउनेछन्। श्रम परे पनि कर्मयोगले भविष्यको बाटो समाउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन समेत ल्याउन सक्ने यो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9805275223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन पहिलेको सफलताले हौसला जगाउनेछन् भने पछिका लागि विशेष काममा जग बसाउने मौका मिल्नेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। मनका फाइदा उठाउन सकिन्छ। परिश्रम परे पनि लक्ष्य प्राप्ति हुँदै जानेछन्। शत्रु परास्त हुँदै जानेछन् भने रोगबाट उन्मुक्ति मिल्नेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई समेत पछि पार्न पनि सकिने खालको यो ग्रह राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन पहिलेको नतिजाले उत्साह जगाउँदैछन्। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछन्। अध्ययन प्रगति बौद्धिक प्रतिस्पर्धा विजयी भइनेछ, यात्रा गर्ने अवसर जुट्न सक्छ, लगनशीलताले परिस्थितिलाई बदल्नेछ, पेसा व्यापार व्यवसाय पनि राम्रो फाइदा हुनेछ, फाइदाको नयाँ स्रोत पनि पहिचान गर्न सकिने खालको योग भनी राशि वृश्चिकलाई आजको दिनमा विशेष देखिएको छ।
2: धनुराशि
0: हुनेहरूका लागि आजको दिन प्रक्रिया नमिलाले काम दोहोर्नु पर्ने स्थिति आउन सक्छ, सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ, हिस्सेदारीसँग असमझदारी बढ्नाले सम्झौताहरू भङ्ग हुन सक्छ, विश्वमा दिएको वचनले समस्या निम्त्याउन सक्छ, घरायसी आवश्यकता बढ्नाले सञ्चित रकम खर्च गर्नु पर्ला, आवश्यक र साइनो गासी नजिक्नेहरूसँग सावधान रहेर अगाडि बढ्दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताए काम सम्पादन हुँदै जाँदैछन्, उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिन्छ, गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइन्छ, विशेष उपहार हात लागि होला, कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछ, शत्रु प्रतिस्पर्धीलाई सजिलै पछि पार्न पनि सफल हुने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन निर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिन्छ, समाजमा आफ्नो प्रभाव कमजोर बन्दै जाँदैछन्, अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला, अध्ययन व्यवहारमा सोच जस्तो प्रगति नहुन सक्छ, काम बनाउन निकै मेहनत गर्नु पर्ला, परिस्थिति अनुसार चलन नसक्दा दुःख पाइन्छ, आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेको छ, अलि सजग रहेर अगाडि बढ्दा राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन महत्वाकांक्षी कार्य प्रारम्भ हुनेछ, रमाइलो जमघटमा सहभागी हुने अवसर प्राप्त हुनेछ, सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षित तुल्याउन सक्छ, तर विश्वको अनुमलले काम रोकिन सक्छ, खानपानको असावधानले स्वास्थ्य बिग्रिनेछ, अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्दा पछि पर्ने खालको योग देखिया छ, शुभचिन्तकको राय लिएर अघि बढ्दा नै राशि मिल्नै आजको दिन विशेष शुभ रहने योग देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला। विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्य

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगनिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: प्रदर्शन पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथि मिति पञ्चाङ्ग मिसादी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराइसकेका छौँ र अब पनि पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस् 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर
0: हजुर नमस्ते नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? रुकुम जिल्लाबाट बोल्दै हुनुहुन्छ। कुन रुकुमबाट? पूर्वी रुकुम कि पश्चिम रुकुमबाट? पश्चिम रुकुम। कुन ठाउँबाट रुकुमको? खलङ्गा नजिकै हो। कसको विषयमा हेराउन चाहनुहुन्छ? जन्ममिति भन्नुहोस् त, कति हो तपाईँको?
1: 2036
0: साल
1: हजुर। असार महिनाको
0: असार महिना
1: 8 गते
0: हजुर
1: 8 गते शनिबार
0: हजुर 2036 साल असारको 8 गते शनिबार पर्दैन त?
1: 9 गते होला उसो। 9 गते
0: 8 गते कि 9 गते तपाईँलाई कन्फर्म थाहा छैन?
1: 9 गते हो गुरु। 9 गते
0: समय भन्नु
1: शनिबारै हो। दिउँसोको 11:30 बजीतिर
0: आफ्नै बारेमा भन्नुभयो होइन?
1: हजुर मेरो बारेमा।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर
0: श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। सर्वमङ्गल मङ्गल्ये शिवे सर्वत साधिके शरणेत्र मुखे गौरी नारायणी नमस्ते। हे तपाईँको 2036 साल असार कृष्ण पक्षको शनिबार चतुर्दशी तिथिमा जन्म, वृष राशि, रोहिणीको चौथो चरण, नाम आउँछ बुद्धिमाया, नाम आउँछ अन्त्यनरी नर गर्न परेको छ तपाईँको है। घातकमा परेको छ तिथिहरू पञ्चमी दशमी पूर्णिमा शनिबार घातक हुन्छ। नम्बरमा 2 नम्बर नक्षत्र हस्ता नक्षत्र घातक राशिमा तपाईँलाई विशेष गरी सिंह राशि घातक भन्ने लेखिया छ। ग्रह दशा भाग्य राम्रा हुन्। कालो तर्फ योग परेको छ। काममा कार्यमा बाधा रुकावट आउने, सपना नराम्रो देख्ने, शरीरमा सन्जो नहुने दशाहरू परेको देखाउँछ यहाँबाट हेर्दा। अब यसको लागि चाहिँ नाग दोषको पूजा गर्नु, कालो तर्फको पूजा पाठ गराउनुहोस् राम्रो हुन्छ। नाग पञ्चमीको बेलामा नागको पूजा गर्ने, घरमा नागको स्थानहरू बनाउने राख्ने। अहिले ग्रह तपाईँले सङ्कटा भन्ने ग्रह चलेको छ, अर्को बुध भन्ने ग्रह चलिरहेको छ। सङ्कटाको शान्ति स्वस्थ पनि गर्नुपर्छ। 51 ग्रह बिग्रिया छ तपाईँको है।
1: हजुर अनि सङ्कटाको के गर्नुपर्छ गुरु?
0: सङ्कटाको शान्ति गर्ने, ग्रह शान्ति, सत्यनारायणको पूजा, रुद्री पूजा लाउने घरमा। हजुर अब आफै सत्यनारायणको पूजा लाउन सक्नुहुन्छ त आफै?
1: हजुर
0: पण्डित चाहिँदैन?
1: अँ त्यस्तो भनेर मैले दैनी आफै मन्त्र गर्दा हुन्छ हुँदैन भन्नु?
0: दैनी गर्दा पनि हुन्छ तर त्यति धेरै राम्रो हुँदैन। एउटा सत्यनारायणको पूजा लाएर गर्नुहोस् न, राम्रो भइहाल्छ नि।
1: सत्यनारायण पूजा घरमा त हुँदैन, बाहिर लगाए नि हुन्छ है?
0: घरमा किन हुँदैन?
1: घर अलि मेरो त्यस्तो छैन, त्यही भएर अलि मन्दिरमा लगाउँदा हुन्छ
0: हुन्छ किन नहुने भइहाल्छ नि। हुन्छ गर्नु राम्रो हुन्छ, समस्या आउँदैन। अहिले धेरै नबोल्नु होइन, साथीहरूसँग आफन्तहरूसँग मनमुटाव हुने, झगडा पर्ने, नभएका आरोपहरू लाग्ने, तपाईँलाई दुःख पाउने ग्रहहरू परेको छ, त्यो भएर गर्नु। अरू जस्तो नराम्रो छैन, अरू त ग्रह दशा भाग्य ठिकै छ, राम्रै छ है।
1: सन्तान सम्बन्धी के छ?
0: सन्तान सन्तति राम्रो छ तपाईँको, नराम्रो छैन, ठिक छ। तपाईँको कालो चरण प्रयोग पर्यो, यो नराम्रो हो। नाकको पूजा गर्नु पहिला। अब नाग पञ्चमी आउँदैछन् होइन, नाग पञ्चमी आएको आउँदैछन्, नाग पञ्चमी नागको पूजा गर्नु, यसले राम्रो गराउँछ। समस्याहरू हुँदैन, बाधाहरू हुँदैन, रोकावटहरू हुँदैन, जीवन राम्रो, सजिलो, सरल हुन्छ। जे काम गर्दै जानुहुन्छ त्यो काम बन्दै जान्छन्, हुँदै जान्छन्, सफल हुँदै गइन्छ। थोरै थोरै दुःख गर्यो भने धेरै धेरै फल पाइन्छ। ग्रह दशाहरू त्यस्तो परिराखेको छ क्या तपाईँको चाहिँ।
1: नाग त नाग ऊ गरे आम गर्न त तिमीले नागहरू बनाएर खोलामा बगाउने भनेर गुरुले भन्नुभयो र पूजा लगाएर गरेको गर्न त सालपर्व योग छ भनेर योभन्दा चार पाँच वर्ष अगाडि गरेको
0: अनि मलाई यस्तो हुन्छ अब के हुन्छ भन्दा कालो सर्पयोगको पूजा गर्नको लागि चाहिँ यसो नागलाई पूजा गरेर खोलामा बगाएर कालो सर्पयोगको शान्ति हुँदैन है त्यो चाहिँ नाग पूजा मात्रै भयो तपाईँको कालो सर्पयोगको शान्ति गर्ने विधि त ठुलो विधि छ पण्डित पनि पण्डितजीहरू पनि अलि धेरै पण्डित 9 जना 11 जना पण्डित राखेर शिवको मन्दिरमा अथवा खोलाको किनारमा कतै गएर पूजा लाउनुपर्छ कालसर्पको जाप गर्नुपर्छ नागको 9,000 जाप गर्ने राहु केतुको 18,000 जाप गर्ने मानसको 9,000 कालको 11,000 महामृत्युञ्जय 11,000 धेरै जापहरू हुन्छ है यो गर्नलाई समय धेरै चाहिन्छ पण्डित संख्या धेरै चाहिन्छ यो एकपटक गर्नुभयो भने 10 वर्षलाई हुन्छ 10 वर्षमा फेरि रिपिट गर्नुपर्छ होइन तपाईँले गर्नुभएको कालो सर्पको पूजा होइन त्यो चाहिँ नागको पूजा गर्नुभयो तपाईँले कालो सर्पको विधि छुट्टै हुन्छ त्यसको लागि पण्डितजीहरू धेरै चाहिन्छ अब कालो सर्पको कतिजना पण्डित राखेर गर्नुभयो कालो सर्पको पूजा
1: 11 जना बाहुन राखेर गरे
0: 11 जना बाहुन राखेर गर्नुभएको हो ए त्यसो भन्दा ठिक छ नि त 11 जना बाहुन राखेर गर्नुभएको भन्दा कालो सर्पको पूजै गर्नुभयो नि तपाईँले ठिक छ राम्रो भएको छैन त्यसपछि तपाईँलाई राम्रो भएको महसुस भएन कालो सर्पको पूजा गरिसकेपछि राम्रो भएन
1: अरू त ठिकै भएको छ अब सन्तान सम्बन्धी अलि समस्या छ
0: सन्तानको लागि समस्या आउँदैन नाचिनु यो चाहिँ कालो सर्पको रत्न कवच पाउँछ हामीसँग नभए त्यो लाउनु तपाईँलाई राम्रो हुन्छ म खरङ्गा पठाइदिन्छु यहाँबाट यहाँ आइपुग्छ तपाईँ लिनु होला 10 बजेपछि फोन गर्नु न त्यसको लागि चाहिँ है
1: अनि मेरो सन्तानै छैन कि हुँदै जाँदै गर्छ गुरु अनि के गर्न पर्ने होला
0: सन्तानको लागि त श्रीमानको जन्मिति थाहा छ
1: हजुर हजुर थाहा छ
0: ल भन्नु त श्रीमानको जन्मिति पढ्नु छ है त म तपाईँको हेरिदिन्छु कस्तो रहेछ ल भन्नु श्रीमानको जन्मिति भन्नु त
1: 2035 साल
0: 2035
1: जेठ महिनाको 2 गते
0: 2035 साल जेठ महिनाको 2 गते समय भन्नु
1: बिहान 2 कति बजीतिर हो र अघि जन्मे 2 बजी र कति बजी बिहान 2 बजेर कति मिनटमा जान्छ बिहान जन्ने समय क्या 4 बजीतिर बिहान 4 बजीतिर रे फोन
0: बिहानको 4 बजीतिर अरे
1: हजुर
0: उज्यालो भएको 2 गते होइन त
1: हजुर उज्यालो भएको 2 गते
0: ल भन्नुहोस् है त म हेर्छु यहाँ के रहेछ तपाईँको उहाँको जन्मको हिसाबले आइतबार पर्दो रहेछ
1: हजुर
0: जन्मदि सोमबार तर आइतबारको दिन जन्म देखाउँछ अश्रे साल नक्षत्र परेको देखाउँछ
1: हजुर
0: उहाँको चाहिँ अब तपाईँको त ऊ मिलेको छैन विवाह नै मिलेको छैन त्यही भएर यो भएको अब के भएको भन्नुहुन्छ भने जम्मा अब गुण चाहिँ जम्मा 13 गुण आएको छ अनि गण पनि मिलेको छैन तपाईँ नरगणको तपाईँको श्रीमान राक्षसी गणको पर्नुभयो अनि तपाईँको पनि अन्त्य नाडी उहाँको पनि अन्त्य नाडी नाडी दोष लाग्यो गुण जम्मा 13 गुण आयो है जम्मा गुण 13 आयो कम्तीमा पनि 18 गुण आउनु पर्ने थियो 13 गुण आयो होइन तपाईँको श्रीमान माङ्गलिक हुनुहुन्छ तपाईँ माङ्गलिक हुनुहुन्न यो समस्या भएको अरू केही पनि होइन
1: त्यही भएर होला म बिरामी भइरहने हस्पिटल गइरहनु पर्ने त्यही
0: भएको
1: त्यसको लागि के गर्नुपर्छ गुरु
0: यसको लागि अब तपाईँले कालो सर्पको रत्न कवच लाउने तपाईँको श्रीमानले माङ्गलिकको रत्न कवच लाउने तपाईँको श्रीमानलाई पनि कालो सर्पयोग परेको छ थाहा थियो कि थाहा थिएन
1: हजुर थाहा उहाँलाई पनि छ दुइटैले भनेर गरेको पूजा गर्नु
0: उहाँलाई पनि कालो सर्पयोग परेको छ तपाईँको तपाईँलाई पनि कालो सर्पयोग परेको छ तपाईँको श्रीमानलाई कालो सर्पयोग सँगसँगै माङ्गलिक योग पनि परेको छ है त्यो भएको अरू केही पनि भएकै छैन अरू सब कुरा ठिक छ राम्रो छ
1: अब
0: तपाईँको 2 जनाको विवाह गर्नुपर्ने विवाह जुरेन नहुने विवाह गर्नुभयो होइन राम्रो बनाउनको लागि दुवैजनाले रत्न कवच लाउनुहोस्, सन्तान जन्मिन्छन् राम्रो हुन्छ, गर्व रह्यो भने खेर पनि जाँदैन, सफल रहन्छ, फरक पर्दैन, चिन्ता नगर्नुहोस् है त। कालो सर्पको कारणले गर्दा पनि भएको हो, माङ्गलिकको कारणले गर्दा पनि भयो, नारी दोष पनि लाग्यो, गुण पनि मिलेन, गुण पनि आएन, अनि केही पनि मिलेको छैन त अनि कसरी हुन्छ त, हो कि होइन? बारीमा तपाईँले बाँदो बारीमा खन्नु पनि हुन्न, झारलाई उखल्नु पनि हुन्न, मकै रोप्नु पनि हुन्न, मल पनि हाल्नुहुन्न, जल पनि हाल्नुहुन्न, अनि मकै फलेन, मकै उम्रेन भन्न पाइयो त? पाइएन नि। त्यही भएर अब चिन्ता नगर्नु, अब यो समस्याको समाधान हुन्छ होइन, त्यसको लागि चाहिँ रत्न कवच लाउनु पर्छ। त्यसको लागि तपाईँले मलाई 10 बजेतिर फोन गर्नु, अनि म तपाईँको अर्डर लेख्छु, बनाएर पठाइदिन्छु, तपाईँ लगाउनु, सन्तान हुन्छ, ग्रह दशा सबै मिल्छ, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो रुकुमबाट, फोन गर्नुभएको थियो उहाँले चाहिँ आफ्नो आफ्नो श्रीमानको बारेमा हेराएर जानुभयो। श्रीमानको चाहिँ ग्रह दशा होइन है, फेरि एकपटकमा एकजनाको मात्रै हेर्न मिल्छ, तर तपाईँले फोन गर्नुभयो भने श्रीमान र मेरो कतिको ग्रह मिल्छ मिल्दैन, विवाह मिल्थ्यो मिल्दैन थियो, कुनै यो रोग जुनै रोकावटहरू आउने ग्रहहरू छ कि छैन, मेल मिलाप कतिको रहन्छ भन्ने विषयमा चर्चा चाहिँ तपाईँले पनि गर्न पाउनुहुन्छ। 98451-75-223 र 98056-75223 नम्बरमा सम्पर्क तपाईँले पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। कोही मिठो आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। काँडोको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते, हजुर राति काँडोको बोल्दै हुनुहुन्छ, डोल्पा जिल्लाबाट कविता बुढा,
2: हजुर।
0: अनि डोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: मुख्य जिल्ला गाउँपालिकाबाट बोल्दैछु।
0: हजुर, कसको विषयमा भन्न चाहनुहुन्छ?
2: मेरो आफ्नै विषयमा गुरुबा।
0: तपाईँको जन्ममिति भन्नुहोस् कति हो?
2: 2063 साल।
0: 2063 साल
2: 6 महिना।
0: कति महिना भन्नुभयो?
2: 6 महिना 27 गते
0: 27 गते
2: 27 गते बेलुकाको 6 बजे
0: बेलुकाको 6 बजे हो,
2: हजुर।
0: ल ठिक छ, श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गला मङ्गले, श्री सर्वत साधिके, सर्वनेत्र मुखे गौरी, नारायणी नमस्ते। रेडियोबाट अलिक टाढो गर्नुहुन्छ तपाईँ, छिटो गर्नुहोस् फटाफट।
2: ल ल हुन्छ गुरु,
0: ल गइहाल्नुहोस् छिटो गर्नुहोस्। ल सुन्नुहोस् है तपाईँको
2: गुरुबा
0: चढाउनु हो,
2: हजुर।
0: 2063 साल कार्तिक कृष्ण पक्षको शुक्रबार 7 तिथिमा जन्म मिथुन राशि पर्दो रहेछ, हजुर शुक्रबार। आद्राको चौथो छ, नाम आउँछ तपाईँको 6 बाट नाम आएको छ, क्षमा कुमारी, छत्रा कुमारी, यस्तो नाम आउँछ। आज दिन मर्गाउनु परेको छ, घातकमा तपाईँको लागि परेको छ तिथि द्वितीय सप्तमी द्वादशी, सोमबार घातक, नम्बरमा 4 नम्बर राशिमा धनु राशि घातक छ। कुण्डली राम्रो छ, भाग्य राम्रो छ, त्यति धेरै नराम्रो ग्रहहरू छैन, पढाइमा पनि राम्रै देखाउँछ। विवाह गरेर विशेष कार्य गर्नुहोस्, विवाहबारीमा दाम्पत्यमा अलिकति बाधा, प्रेम विवाह हुन सक्ने सम्भावना देखाउँछ। यस्तो विवाह भयो भने घरबार दाम्पत्यमा त्यति राम्रो पनि हुँदैन, फेरि समस्या आउँछ, त्यस्तो नराम्रो छैन। नानीको ग्रहहरू ठिक छ, अहिलेको लागि ग्रह चलिराखेको भनेको नानीको उल्का र अर्को बृहस्पति भन्ने ग्रह चलेको छ। पढाइमा मन जाँदैन, पढ्न मन नलाग्ने, पढाइ छोड्ने ग्रहहरू चलेको छ। कति पढ्दै हुनुहुन्छ
2: हजुर?
0: कति क्लासमा पढ्दै हुनुहुन्छ तपाईँ भनेको? कति क्लासमा पढ्दै हुनुहुन्छ भनेको मैले?
2: 12 को परीक्षा दिएको छु।
0: 12 को परीक्षा दिनुभएको छ,
2: हजुर।
0: एकदम ख्याल गर्नु, पढाइमा ध्यान दिनु, पढाइ बिचमा छुट्ने, पढाइ बिचमा रोक्ने ग्रहहरू परेको छ,
2: हजुर।
0: अरू त्यस्तो नराम्रो छैन, नानीको ग्रह राम्रो छ, अलिक छिटो रिसाउन मन लाग्छ, रिसाइ कम गर्नु, कन्ट्रोल गर्नु, नानीको लागि राम्रो भयो अहिले समस्या
2: देशको लागि कस्तो छ गुरुबार मेरो
0: हजुर
2: बाहिर देशको लागि
0: विदेशको लागि राम्रो समय ठिक छ
2: अरू बाह्रहरू कस्तो नम्बरमा कस्तो कति नम्बर राम्रो छ गुरुबा मलाई
0: नौ नम्बर तपाईँलाई राम्रो छ
2: हजुर
0: नौ नम्बर तपाईँलाई राम्रो हुन्छ पश्चिम दिशा राम्रो हुन्छ तपाईँको लागि ठिक छ भने ग्रहहरूमा राम्रो छ ठिकै छ चिन्ता नगर्नुहोस् है
2: अरू भाइसँग मम्मी बाबाहरूको सँग सम्बन्ध चाहिँ
0: भाइसँग सम्बन्ध राम्रै हुन्छ मम्मी बाबासँग सम्बन्ध पनि राम्रै हुन्छ त्यस्तो नराम्रो छैन ग्रहहरू ठिकै छ
2: विवाहमा बाबाहरू कस्तो अलिअलि बुझेन गुरुबा फेरि बताइदिनु त
0: विवाहको लागि चाहिँ प्रेम विवाह गर्नु भएन माघी विवाह गर्नुपर्छ
2: माघी विवाह गर्नुपर्छ
0: हजुर
2: प्रेम
0: विवाह गर्नुभयो भने धोका खान पर्छ राम्रो हुँदैन ग्रह मिल्दैन विचार मिल्दैन फेरि प्रेमिकासँग सम्बन्धहरू प्रेमसँग सम्बन्धहरू बिग्रिने ग्रह परेको छ राम्रो हुँदैन
2: मेरो चाहिँ राशि चाहिँ कुन राशि पर्छ गुरुबा
0: मिथुन राशि पर्छ
2: अरू त ठिकै छ नि
0: अरू ठिकै छ पढाइमा त ध्यान दिनुहोस् है
2: ल ल हुन्छ पछि जागिरीको कस्तो छ गुरुबा
0: जागिरीको पनि राम्रै छ सरकारी जागिरीतिर राम्रो छ
2: बाहिर देशको लागि राम्रो छ कि सबैभन्दा यहाँ जागिरको लागि राम्रो छ गुरुबा
0: जागिरको लागि राम्रो छ विदेशभन्दा जागिर खानुभन्दा राम्रो विदेश जानुभन्दा राम्रो जागिर गर्नु सरकारी जागिर सरकारी जागिरमा नाम लिने ग्रह पनि छ राम्रो छ बलवान छ चिन्ता नगर्नु ग्रह राम्रो छ ठिकै छ नानी राम्रै छ है त उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी डोल्पा जिल्लाबाट फोन गर्नुभएको उहाँले चाहिँ आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ तपाईँ पनि आफ्नो र आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र अनि आफन्तको विषयमा ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ र मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा आएर पनि भेटघाट भने गर्नुहोला कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ नमस्ते
3: हजुर गुरु राधे राधे
0: राधे राधे काँडोको बोल्दै हुनुहुन्छ
3: सिन्धुली
0: दुधुली नगरपालिकाबाट बोल्दै हुनुहुन्छ हजुरको शुभ नाम भन्नुहोस् त
3: अनिता
0: अनिताजी बोल्दै हुनुहुन्छ कसको विषयमा हेर्न चाहनुहुन्छ
3: मेरो बाबुको
0: छोराको भाइ विषयमा जन्ममिति भन्नुहोस् त कति हो
3: 2062 साल
0: मङ्सिर महिनाको 20 गते समय भन्नु
3: राति 11:58
0: रातिको 11:58 2062 साल मङ्सिरको 20 गते सोमबार रातिको 11:58 हो ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनामा श्रीमती रामानुज आयनामा 2062 साल मङ्सिर शुक्ल पक्षको सोमबार पञ्चमी तिथिमा जन्म मकर राशि श्रवणको प्रथम चरण नाम आउँछ खीबाट नाम आउँछ है अन्त्यनाडी देवगण परेको छ खीबाट नाम आउँछ खिमानन्द भन्ने नाम आउँछ छोराको है घातकमा परेको छ तिथिहरू चौथी नवमी चतुर्दशी मङ्गलबार घातक नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक भन्ने लेखिया छ कुण्डली राम्रो छ ग्रह राम्रो छ भाग्य राम्रो छ त्यति धेरै नराम्रो ग्रह छैन अलिक छिट्टो रिसाउने स्वभावको अलि एकरो स्वभावको देखिन्छ यहाँबाट हेर्दा यसमा विशेष ख्याल गर्नुहोस् 2062 सालको बाबु अहिले दशा उल्का र अर्को राहु भन्ने ग्रह चलेको छ साथीको सङ्गतमा ख्याल गर्नुहोस् खानपिनमा ख्याल गर्नुहोस् अहिलेको यो समय बाबु ग्रह अब 1 वर्ष ग्रह राम्रो छैन 1 वर्षपछि राम्रो हुन्छ समस्याहरू बाधाहरू कम आउँछ है समस्या जिज्ञासा के छ र भन्नुहोस् त।
3: विदेशमा कस्तो होला गुरु?
0: विदेश राम्रो हुन्छ, एक वर्ष पछि राम्रो हुन्छ।
3: एक वर्ष पछि?
0: हजुर, 22 लाग्नुपर्छ। 22?
3: हजुर,
0: 22 वर्ष लाग्नुपर्छ क्या बाबु।
3: अहिले चाहिँ राम्रो छैन,
0: अहिलेको लागि चाहिँ त्यति राम्रो देखिँदैन होइन, 22 लागेपछि धेरै राम्रो छ। अहिले विदेश जान आँटेका छन् कि विदेश गइसकेका छन् बाबु?
3: जान लागेको गुरु।
0: अब एप्लाई गर्दैछन् कि एप्लाई गरिसके?
3: गरेको छैन, अब गर्न लागेको छ।
0: अहिले गर्दा पैसा डुब्छ, पैसा फस्छ, बरु अहिलेलाई नगर्दा राम्रो होला।
3: पैसा डुब्छ?
0: मङ्सिर पछि गर्नुहोस् न, राम्रो हुन्छ। पुष माघतिर
3: पहिले नै हुनु जस्तो छ गुरु, दुई तिन महिनाभित्रै हुनु जस्तो छ।
0: हजुर, अब हुन्छ भने त गर्नुहोस् होइन, तर मङ्सिर पछि धेरै राम्रो हुन्छ बाबुलाई है। पैसा डुब्ने पैसा फस्ने कुरा परेछ, कसैले विदेश लगिदिन्छ तँलाई, म हुन्छ ग्यारेन्टी हुन्छ भने होला क्या तपाईँलाई होइन, त्यस्तै त्यस्तै मान्छेले खाइदिने पैसा चाहिँ, फेरि थाहा छ नि तपाईँलाई, त्यस्तो छ। अब अरू जस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रै छ, विचार गर्नु, सल्लाह गर्नुहोस्, बुझ्नुहोस् पहिला। यस्तो हुन्छ, बाबुको हातबाट खस्छ, अरूको त मैले हेरेको छैन, नहेरिकन थाहा हुँदैन। अब अहिले किन आइदिनुहुन्छ तपाईँहरू? अब त्यस्तो मान्छेहरू लाने मान्छे छन् भने पैसा भिसा लागेपछि दिन्छु भने पनि हुन्छ होइन, तपाईँको पैसा भएर भएन, भिसा लागेर मात्रै पनि भएन, उहाँ गएर राम्रो हुनु पर्यो, काम राम्रो हुनु पर्यो, पैसा धेरै हुनु पर्यो, सफल हुन सक्नु पर्यो, उहाँ गएर पनि धेरै दुःख गर्नु भएन होइन,
3: हो
0: त्यो यस्ता कुरामा भ्याल विशेष ख्याल गर्नुपर्छ। चिन्ता नगर्नु, ग्रह राम्रो छ, भाग्य राम्रो छ है त। बुझेँ मैले कुरा बुझेँ। अब अहिलेलाई चाहिँ दशाको शान्ति गर्नुहोस् न त्यसो भए, एउटा पूजा सत्यनारायणको पूजा रुद्री होमहरू लाउनु न त घरमा, अनि त्यसपछि गरौँ न त, राम्रो हुन्छ। त्यसपछि पैसा फस्दैन, पैसा डुब्दैन, पैसा फस्छ कि भन्ने कुराले मैले भने तपाईँलाई, विदेश नराम्रो होइन छोराको लागि राम्रो छ। पैसा डुब्यो पैसा फस्यो भने त फेरि गुरुले राम्रो हुन्छ भन्नुहुन्थ्यो, पैसा खाइदियो, गुरुबाले भनेको कुरा भएन भन्नु होला नि त फेरि तपाईँहरूले, त्यो भएर चाहिँ एउटा कि पूजा राखेर गर्नुहोस्। अहिले गर्ने हो भने, पूजा नलागिकन गर्ने हो भने चाहिँ मङ्सिर पछि गर्नुहोस्, पुष माघतिर गर्नुहोस्, भइहाल्छ, पैसा डुब्दैन त्यो बेलामा, राम्रो हुन्छ है। हुन्छ हुन्छ, किन नहुने, भइहाल्छ नि, विदेश राम्रो छ छोराको लागि, त्यस्तो एक वर्षसम्म चाहिँ अलिकति गाह्रो गाह्रो होला होइन, राम्रो छ, नआतिनुहोस् न, राम्रो छ, त्यस्तो नराम्रो हुँदैन है त।
3: पितृदोषहरू परेको छैन गुरु?
0: केही पनि परेको छैन,
3: उसको ग्रहको मनलाई भाइलाई केही गर्ने बिरामीहरू बनाउने केही छैन,
0: तपाईँलाई अलिकति बिरामी बनाउने ग्रह छ, भाइलाई छैन,
3: बाबु जन्मदेखि अलिक म पनि बिरामी
0: तपाईँको ग्रहले, उहाँको बाबुको ग्रहले तपाईँलाई अलिकति नोक्सान गराएको स्वास्थ्यमा, अरू त्यस्तो
3: के बिराम देखाउँछ गुरु?
0: त्यो त ठ्याक्कै भन्न मिल्दैन यहाँबाट होइन, अरू सबै कुरा ठिकै छ, राम्रै छैन, राम्रो छैन है।
3: अनि पछि मम्मीलाई हेर्छ हेर्दैन त्यसले?
0: किन हेर्नु, नहेरेर कतै हेर्छ त।
3: अनि यो पूजा लाउनु चाहिँ ठ्याक्कै कहिले राम्रो छ गुरु?
0: पूजा लाउनु चाहिँ दिन राम्रो दिन निकालेर राम्रो दिन पारेर गर्नु पर्यो पूजा लाउनु चाहिँ,
3: त्यसलाई
0: तपाईँले दिउँसो फोन गर्नु, म पात्र पल्टाएर हेरिदिन्छु नि, अहिले त कहाँ पात्र पल्टाउनु, कता पल्टाउनु, कति हेर्नु होइन।
3: गरेको बाबुले छोराले कलिम्पोङ लाग्यो, खोइ फोनै दुईचोटि गरी भेटिँदै भेटिन।
0: हजुर, कतिखेर फोन गर्नुभएको थियो?
3: 11-12 बजीतिर गरेको थिएँ
0: दिउँसोको।
3: हजुर,
0: ए होइन होइन, 11-12 बजीतिर फोन गर्नु, आज फोन गर्नु न, 10 बजी ठ्याक्कै।
3: भाइसँग कस्तो छ नि त्यसको सम्बन्ध?
0: राम्रो हुन्छ, त्यस्तो चाहिँ नराम्रो छैन क्या। तपाईँको छोरा कस्तो छन् भने, अलि बाहिरी हेर्दा कडा कडा, भित्री नरम खालको छन् क्या, नरिवल जस्तै, मन कमलो, बाहिर कमलो देखिँदैन फेरि क्या, दिवार कमलो छैन, मन कमलो छ बिचरा, राम्रो छ ग्रहहरू, त्यस्तो नराम्रो छ नि, ठिकै छ है त।
3: अनि त्यही त्यो जग्गा जानु कति वर्षमा जोड्छ होला?
0: अब पहिला कमाउँदै दिनुहोस्, पहिला विदेश जानेर दिनुहोस् पहिला।
3: हजुर त्यही गर्नु।
0: अनि कति आतिन भएको छोराको बारेमा धेरै चिन्ता गर्नु हुँदैन नि फेरि, थाहा छ कि थाहा छैन? तपाईँ दुःख पाउनुहुन्न, पछि भविष्यमा नआतिनुहोस् न, राम्रै हुन्छ क्या है। बाबुको लागि कलर चाहिँ अलिक फुस्रो फुस्रो खालको कलर, खरानी कलर, खरानी खरानी खालको कलर राम्रो हुन्छ।
3: एकदम कालो मात्रै लाउँछ कि त्यसले?
0: कालो त हुँदैन, खरानी कलर राम्रो हुन्छ, फुस्रो कलर के, कालो पनि हुन्छ, त्यस्तो फरक पर्दैन।
3: प्रायः धेरै जस्तो कालो नै लाउँछ त्यसले, अन्त
0: राम्रो हुन्छ। तर खरानी कलर विशेष राम्रो, कालो लाउने नहुने भन्ने चाहिँ होइन, तर कालो कलर त्यति राम्रो होइन, कपडामा लाउनु हुँदैन भन्छन् होइन शास्त्रले, तर पनि उसलाई चाहिँ त्यस्तो विधि त्यति विधि असर गर्दैन भन्ने कुरा देखिन्छ क्या है।
3: कति नम्बर राम्रो छ?
0: एक नम्बर राम्रो छ,
3: बिजोर नम्बर।
0: हजुर हजुर, बिजोर नम्बर राम्रो छ। पहिला विदेश जान दिनुहोस् न, पहिला कमाउन दिनुहोस् न, अनि त्यसपछि विवाह बारी कुरा पछि गरौँला नि त है। अनि फेरि पछि फेरि फोन गर्नु, पछि फेरि हेरौँला। आज एक दिन सबै सक्नुहुन्छ त, समय पनि सकियो नि त, हामीले हेरौँ त कति बज्यो घडी,
3: 50-55 मिनट हान्दा
0: बल्ल बल्ल लागेछ। अनि अलिक छिटै फोन गर्नुपर्छ नि, पहिले सुरुमै फोन गरेको 15-20 मिनट बोल्थे,
3: दुईचोटि गरेको लागेको हजुर बोल्ने भइसिन्थ्यो, त्यही भएर।
0: त्यही भएर हुन्छ, हस् फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है।
3: राधे
0: राधे। उहाँले फोन गर्नुभएको थियो सुन्दरी दुधोरीबाट फोन गर्नुभएको थियो, उहाँले छोराको विषयमा जानकारी लिएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो र आफन्तको विषयमा कुनै पनि जिज्ञासाहरू छन् भने कार्यक्रममा फोन गर्न सम्पर्क गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ भने आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाई रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359।
1: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागज जाँच सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556394595।
6: सागिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM।
7: हेलो 1 2 3 चेक।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

जनकपुरमा गृहमन्त्री सुदन गुरूङसँग वार्ता गर्नेहरूले गृहमन्त्री गुरूङले प्रतिबद्धता पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। सुनसरीको दिवानगंज घटनापछि तराई मधेसमा बढ़ेको साम्प्रदायिक तनाव अन्त्य गर्न सरकार र संयुक्त हिन्दू मोर्चा बीच जनकपुर धाममा भएको 12 घण्टा लामो वार्तापछि आन्दोलनकारीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्। गृहमन्त्री गुरूङले नेपाललाई हिन्दू राष्ट्र कायम गर्ने लगायतका 19 बुधे मागमध्ये मुख्य मुद्दालाई 3 महिनाभित्र संसदमा प्रवेश गराउने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता भएको छ। शनिबार बिहान 11 बजेदेखि राति 11 बजेसम्म चलेको वार्तामा तीनै तहका सरकार र सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो। वार्तामा सहभागी विश्व हिन्दू परिषदका अध्यक्ष सन्तोष शाह र हिन्दू सम्राट सेनाका सन्नी भगतले देशकै गृहमन्त्रीले सबैको अगाडि प्रतिबद्धता जनाएकाले आफ्ना माग पूरा हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। उनीहरूका अनुसार विगतमा हिन्दू राष्ट्र रहँदा कहिल्यै सामाजिक वैमनस्यता नदेखिएको र अहिले 2/3 बहुमतको सरकार भएकाले जनताको भावना अनुसार यो पहिचान फिर्ता दिनुपर्ने तर्क गरेका छन्। सहमति अनुसार जुनसुकै धर्म वा सम्प्रदायका चाडपर्वहरूमा हात हतियार प्रदर्शन गर्न नपाइने, धार्मिक स्थलहरूमा लाउड स्पीकरको प्रयोग नियन्त्रण गरिने र धार्मिक क्षेत्र वरपर बस्ने विदेशी नागरिकहरूको पहिचान खुला र निगरानी राखिनेछ। गृहमन्त्री गुरूङले साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई आफ्नो ठाउँबाट पहल गर्न पनि आग्रह गर्नुभएको छ।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: सार्वजनिक शान्ति विरूद्धको कसुरमा आइतबार राति भक्तपुर स्थित निवासबाट पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको भए पनि जिल्ला अदालत भक्तपुरले सोमबार म्याद थप्न अस्वीकार गरेपछि प्रसाई रिहा भएका हुन्। प्रसाईले सार्वजनिक शान्ति विरूद्धको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको थियो तर अदालतले थप अनुसन्धानका लागि म्याद नदिएपछि उनलाई रिहा गरिएको जनाइएको छ। यस घटनाबारे थप कानूनी प्रक्रिया र अनुसन्धान सम्बन्धमा सम्बन्धित निकायले औपचारिक जानकारी कार्य सार्वजनिक गर्न पनि बाँकी रहेको छ। देशमा रहेका छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति भए पनि पदाधिकारीमा अझै अन्यल देखिएको छ। कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरे पनि प्रतिष्ठानहरू डीन रजिस्ट्रार र रेक्टर निर्देशक विहीन छन्। पदाधिकारीले पूर्णता नपाउँदा रजिस्ट्रार रेक्टर डीन र निर्देशक मार्फतका कार्यहरू प्रभावित भएको प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूले बताएका छन्। रजिस्ट्रार मार्फत आर्थिक र प्रशासनिक अधिकार रहन्छ। रेक्टर र डीन मार्फत शैक्षिक अनुसन्धानका कार्यक्रम रहन्छन्। त्यस्तै निर्देशकले अस्पतालका कार्यहरू सञ्चालन गर्नुपर्ने हुन्छ। प्रतिष्ठानमा कार्यकारी परिषद समेत पूर्ण हुन सकेका छैनन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाण्डौ, ललितपुर स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला स्थित कडाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भइसकेका छन्। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार, शिक्षाध्यक्ष र अस्पताल निर्देशक नियुक्ति हुन सकेको छैन। अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी भने प्राध्यापक डाक्टर इन्द्र लिम्बुलाई जिम्मेवारी दिएको छ। पदाधिकारी नियुक्ति नहुँदा कार्यकारिणी समिति बैठक र सिनेट बस्न समेत सकस भएको छ। नबिल बैंक लिमिटेड र साइन जसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड जितेका छन्। भारतको वाणिज्य तथा उद्योग क्षेत्रको प्रतिष्ठित संस्था इण्डियन चेम्बर अफ कमर्सले नयाँ दिल्लीमा गरेको चौथो आईसीसी इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड 2026 नबिलले वाणिज्य बैंकहरूतर्फ र साइन जसुङ्गाले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड जितेका हुन्। साइन जसुङ्गाले बेस्ट डेभलपमेन्ट बैंक अवार्डसँगै बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी तथा बेस्ट पर्फर्मेन्स अन ग्रोथ गरी तीन विधामा अवार्ड प्राप्त गरेको छ। यो उपलब्धिलाई नेपालको बैंकिङ उद्योगका लागि अन्तर्राष्ट्रिय स्तरमा प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विशेष गरी विकास बैंकतर्फ साइन जसुङ्गाले एकैसाथ तीन विधामा उत्कृष्टता हासिल गर्नु नेपाली वित्तीय संस्थाहरूको सुशासन, वित्तीय अनुशासन, नाफा आर्जन क्षमता तथा दिगो वृद्धिको संकेतका रूपमा विश्लेषण गरिएको छ। साइन जसुङ्गा रूपन्देहीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको विकास बैंकको अवार्ड लागि इण्डियन चेम्बर अफ कमर्सको इकोनोमिक अफेयर्स एण्ड पोलिसी डिपार्टमेन्टले बिमस्टेक राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्डका बैंक तथा वित्तीय संस्थाहरूबाट खुला रूपमा आवेदन आह्वान गरेको थियो। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको हो। यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट गरिएको बिल संख्या समेत समावेश छ। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान गरिएको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 देखि साउन 15 गतिसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य रहेका छन्। त्यस्तै शनिबारदेखि खुला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिलमध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्ममा 15 जनालाई दैनिक 1,1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रूपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरतर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाड़ी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ भने तराई भूभाग केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जनाइएको छ। त्यस्तै विभागद्वारा जारी विज्ञप्तिका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक स्थानमा भारी वर्षाको सम्भावना छ। पूर्वी रोमानियाको बाकाउ शहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ। स्थानीय समय अनुसार आइतबार बिहान करिब 3:21 बजे किमी सड़क खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। बाकाउ आपतकालीन सेवा निर्देशनालयका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल एम्बुलेन्स र सघन उपचार मोबाइल युनिट सहितको टोली घटनास्थलमा पुगेको थियो। तर उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो। बकाउले एक विज्ञप्ति जारी गर्दै भनेको छ, रेलको ठक्करबाट दुई व्यक्ति घाइते भएको जानकारी पाएसकि हाम्रो टोली घटनास्थल पुगेको थियो। दुर्भाग्यवश चिकित्सक टोलीले दुवैलाई मृत घोषित गर्यो। प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन। नेपालीहरू रेलको लीकमा कसरी पुगे र दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान शुरू गरेका छन्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
4: नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ दिशो फाइबर नेट।

र नागरिकको अभिभावक सरकार छ है भन्ने ढंगले अगाडि बढ्नु पर्दछ र कतिपय रूपमा सिक्ने र सिकाउने क्रम पनि उपस्थित सिक्ने सिकाउने प्रक्रियामा पनि जानु पर्दछ र नेपालले आजको दिनमा सुस्ता घटनामा भारतसँग विरोध जनाएको छ। भारतले दोहोऱ्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लंघन हुने गरी कुनै पनि नयाँ संरचना बनाउन नहुने रान दिएको छ। आधारणीय श्रोता आजको नेपाली बसमा हामी चर्चा गरिरहेका छौं। सुस्ता बासीहरू यतिखेर त्राईमाममा छन्, यतिखेर त्रासमा छन्। भारतीय एसएसबीको दादागिरीका पछाडि सुस्तावासीहरूको केही पनि चलेको छैन, तर प्रधानमन्त्रीको स्तरबाट अर्थात सरकारको स्तरबाट अर्थात एपीजीका बैठकहरूका प्रतिवेदनका स्तरबाट चाहिँ दुई देश बीचको कूटनीतिक सम्बन्धलाई एक मर्यादित र कायम राख्दै अगाडि बढ़ने कुरा र टेबल टक गर्ने कुरामा कुनै पनि सरकारले काम गर्न सकेन। त्यसैले गर्दाखेरि आज नेपाल र भारत बीचको सम्बन्धको कुरा सँगसँगै जोड़िरहेको छ। आधुनिक श्रोता आज हामी चर्चा गर्दैछौ। आन्तरिक झमेलामा छन् नयाँ र पुराना दलहरू, सबै दलहरू आन्तरिक झमेलामा यतिखेर रहेका छन् भने विशेष गरी पुराना दलहरू अझै झमेलामा छन् र नयाँ भनिएका दलहरू र अहिलेको सरकार चलाइरहेको सत्तासीन पार्टीभित्र पनि निकै ठूला झमेला छन्। प्वाल टाल्ने काम पार्टी सभापतिले गरिरहनु भएको छ, फेरि अर्को ठाउँमा च्यातिएको छ, फेरि टाल्नुहुन्छ, फेरि च्यातिन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि यसको बारेमा बहस र चर्चा हुने गर्दछ। आधुनिक श्रोता सरकारलाई लगाम लगाउने, प्रधानमन्त्रीलाई लगाम लगाउने, प्रधानमन्त्रीलाई सुशासनतर्फ अगाडि बढ्नका निम्ति प्रेरित गर्ने र हरेक क्रियाकलापहरूमा आफ्नो सहभागिता र पार्टीको सहभागिता जनाउने जुन किसिमको रवि लामिछानेको यतिखेरको क्रियाकलापहरू छ त्यसले प्रशंसा पनि बटुल्दै गएको छ। आज हामी नेपाली कंग्रेसको कुरा गर्न चाहन्छौ। नेपाली कंग्रेस अब विभाजनको डिलमा पुगेको हो। नेपाली कंग्रेसमा सहमति र सहकार्य भइसकेको छैन। सहमति र सहकार्यमा नेपाली कंग्रेस आज किन चुकिरहेको छ? नेपाली कंग्रेसभित्र पार्टीभित्रको आन्तरिक झमेला कहिले मात्र हुन्छ? नेपाली कंग्रेस साँच्चै अब विवादका बीच फुट्न थालेको हो त? सत्ताइस र उन्तिसको भेलाले नेपाली कंग्रेसले कहाँ पुर्याउँदैछ? आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। नेपाली कंग्रेस एक ढिक्का बन्न किन सकेन? कसका कारणले नेपाली कंग्रेस एक ढिक्का बन्न सकेन? आज मतमय ऐक्यता किन हुन सकेन? मतमतान्तर के कारणले चाहिँ बढ़िरहेका छन् त? आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। नेपाली कंग्रेस अब विभाजनको अन्तिम डीलमा रहेको भन्दै चर्चा परिचर्चा हुन थालेको छ। कंग्रेसलाई एक ढिक्का बनाउन जुन ढंगले लाग्नुपर्ने थियो पार्टी सभापतिदेखि लिएर इतर पक्षका नेताहरू ले सहमति र संवादका माध्यमबाट पनि कंग्रेसलाई एकटिका बनाउन सकेनन्। त्यसैले गर्दाखेरि आज कंग्रेसको विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्नेछौ र नेपालमा एउटा भयानक र डरलाग्दो विषय पनि यतिखेर आएको छ। आदरणीय श्रोता, डिम्ब तस्करी प्रकरणले गर्दाखेरि कतिपय नाबालिकाहरू यतिखेर डिप्रेसनमा गएका छन्। चलेका बीएनबी अस्पताल लगायतका ठूला अस्पतालहरूमा जुन किसिमले त्यो तस्करी भइरहेको छ त्यो कारणले गर्दाखेरि धेरै नागरिकहरू आज प्रताड़ित बनेका छन्। नाबालिकाहरू प्रताड़ित बनेका छन् र उनीहरूको अहिलेको अवस्था भन्ने हो भने कानूनी प्रक्रियाबाट अथवा लिगलाइज रूपबाट चाहिँ जनतालाई, नागरिकलाई वा नाबालिकालाई अप्ठ्यारोमा पार्ने काम चाहिँ अहिले चलेका अस्पतालहरूले गरिरहेका छन्। त्यसैले गर्दाखेरि यो तस्करी, यो अपराधमा संलग्नहरूलाई कारवाही गर्नुपर्छ भनेर आवाज उठिरहेका छन्। डाक्टर नूतन शर्माको नाम पहिलो नम्बरमा आइरहेको छ अहिले डिम्ब तस्करीमा। आधुनिक श्रोता, बीएनबी अस्पतालबाट यसको विषयमा पनि हामी चर्चा गर्नेछौ। अदालतमा रिट दायर भएको छ, नाबालिकाको भविष्यमाथि खेलवाड गर्ने व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ भन्दै आज आवाजहरू उठेका छन्। त्यसको विषयमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। नेपाली बसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनेंस बैंक सबैका लागि बैंक
3: डिस होम इन्टरनेट यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चरण महत हुनुहुन्छ. डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार, गुड मर्निङ.
4: डाक्टर
3: साहब, अन्तत नेपाली कंग्रेसलाई एकजिक्का बनाउन सक्नु भएन. 27, 28 र 29 गते काठमाडौँमा भेला डाकिएको छ. अब कंग्रेस विभाजनको अन्तिम चरणमा छ होइन?
4: हामी त यो कंग्रेस एक गर्ने अभियान नै हो. तर अहिले जसले यो विशेष महाधिवेशनको नेतृत्व गर्नु भएको छ र अहिले उहाँहरू आधिकारिकतामा हुनुहुन्छ अहिलेसम्म, त्यतातर्फबाट कुनै गम्भीर पहल भएन. त्यस हुनाले एउटा राष्ट्रिय भेला गरेर यस विषयमा गम्भीर छलफल गर्नुपर्ने आवश्यकता देखियो. त्यसै हुनाले यो राष्ट्रिय भेला हामी गर्दैछौ. हामी त के चाहन्छौ भने नेपाली काङ्ग्रेस बोली होस्, राष्ट्रिय चुनौतीलाई यसले सामना गर्न सकोस्. जब जब देशमा संकट पर्छ त्यस बेलामा नेपाली काङ्ग्रेसले नै त्यो संकटबाट पार लगाएको छ. तर अहिले यो जो नेतृत्व छ जसलाई अहिले प्राविधिक रूपमा आधिकारिकता प्राप्त छ, उहाँहरू यसमा गम्भीर देखिनु भएको छैन. र यो यो प्रतिपक्षको एउटा सशक्त भूमिका पनि निर्वाह गर्न सकेको अवस्था छैन र पार्टीलाई पनि एक गरेर एउटा राष्ट्रिय संकटको परिवेशमा एउटा विकल्पको रूपमा प्रस्तुत गर्न
3: यसको मतलब भेलाको मकसद के हो? भेलाको औचित्य के हो? यतिखेर चाहिँ भेलाले एउटा नयाँ कंग्रेस निर्माण गर्दैछ होइन?
4: मूलभूत रूपमा नेपाली काङ्ग्रेसको आत्मा यही छ. हामी जो चाहिँ 14-15 नियमित अधिवेशनको पक्षमा थियौँ र अधिकांश पार्टीको जिम्मेवार व्यक्तित्वहरू यहाँ जोडिनु भएको छ, अत्यन्त एउटा गम्भीर चिन्तनको अवस्थामा हामी छौँ. कसरी यो पार्टीको मूल मर्म र भावना छ, यसको विचार छ, यसको एउटा चाहिँ परम्परा छ, सबैलाई जोडेर विविध विचारहरू, विविध दृष्टिकोणहरू र जुन पिँढी विविध पिँढीहरू छ त्यसलाई एक सूत्रमा बाँधेर एउटा सशक्त नेपाली जनताको भर गर्ने विश्वासी रूप पार्टीको रूपमा स्थापित गर्नुपर्ने अहिलेको अवस्था छ. त्यो कसरी गर्ने भन्ने नै हाम्रो चिन्ता हो. त्यसैको लागि त्यो चाहिँ हामी राष्ट्रिय भेला गर्दैछौँ र मूलभूत रूपमा यसमै सम्पूर्ण पार्टी यही भावनासँग जुट्छ भन्ने हामीलाई लागेको छ.
3: अब पार्टीका तत्कालीन सभापति शेरबहादुर देउबा पनि हङकङबाट काठमाडौँ फर्किँदै हुनुहुन्छ. यो कन्फर्म समाचार आउँदै हुनुहुन्छ होइन? भेलामा सहभागी हुनुहुन्छ होइन? उहाँ पनि
4: आउनुहुन्छ आइसी.
3: तपाईँहरूले बोलाउनु भएको हो उहाँलाई?
4: होइन, उहाँ त आफै उहाँ त कहिले पनि सधैँको लागि पलायन भएको हो र छोरा
3: वक्तव्य
4: चाहिँ आइसकेका छ. हामीले आग्रह गर्नै पर्दैन. हामी सबैले त अवश्य पनि भन्छौँ नै आउनुपर्छ भने, तर हामीले भनेर मात्रै उहाँ आइरहेको होइन. आफै आउने प्रतिबद्धता उहाँले पहिला वक्तव्य मार्फत पनि यो उहाँले व्यक्त गरिसक्नु भएको छ र उहाँ आउँदै हुनुहुन्छ.
3: अब अहिले चाहिँ जस्तो कंग्रेसको अब पार्टीको नाम के रहन्छ, चिन्ह चाहिँ के हुन्छ?
4: नेपाली काङ्ग्रेस हामी नै नेपाली काङ्ग्रेसको मूल भावनालाई प्रतिनिधित्व गर्छौँ नि हामी.
3: अब
4: हामीले समग्र कोही पनि
3: अधिकारी कङ्ग्रेसको गगन थापाजीलाई दिइसकेका छन् परिस्थिति, यो पुनरावलोकन पनि भएको छैन नि त मुद्दा।
4: त्यो प्राविधिक विषय हो र त्यसको चाहिँ अन्तिम टुङ्गो पनि लागिसकेका छैन, पूर्व लाभकन पनि गएको अवस्था छ होइन। र यो यो कङ्ग्रेस भनेको के हो भने यसको भावना हो, यसको विचार हो, यसको दृष्टिकोण हो, यसको संस्कार हो। त्यो जसले क्यारी गर्छ त्यो नै काङ्ग्रेस हुन्छ। हामी त समग्र जो अहिले चाहिँ विशेषमा अधिवेशनमा स्वनियमित भनेर चाहिँ विभाजित छौँ, सबै एकजुट हौ भन्ने हामी चाहन्छौँ।

0: अङ्कललाई चाहिँ अब छुट्याउन सकिन्छ अथवा चाहिँ एउटा दिदीलाई सिर्जना गर्न सकिन्छ भन्नेतिर ज्यादा ध्यान उहाँहरूको भयो. यो दुर्भाग्यपूर्ण चाहिँ परिस्थिति हो.
1: तर अहिले चाहिँ अब मिल्ने त्यस्तो केही आधारहरू छ वा चाहिँ अब नयाँ ढङ्गले शशाङ्क कोइरालाकै नेतृत्वमा चाहिँ एउटा अर्को कङ्ग्रेस खडा हुन्छ निर्माण हुन्छ वा चाहिँ अरू आधारहरू केही बाँकी छन्? अब
0: मैले के भनिरहेको छु भने मूलभूत रूपमा नेपाली काङ्ग्रेसको विचार दृष्टिकोण त्यसको संस्कार र आफ्नो जहाँ छ त्यो नै काङ्ग्रेस हुन्छ. त्यस हिसाबले अहिले चाहिँ शशाङ्कजीले संयोजन गरिदिनु भएको छ त्यो राजी बाहिर रहँदा र उहाँकै यो संयोजनमा त्यसलाई हामी सबै जुटिराखेका छौँ र अहिले चाहिँ प्राविधिक रूपमा जुन आधिकारिकता प्राप्त गरेको छ अहिलेसम्म उहाँहरूले पनि यसलाई चाहिँ महसुस गर्नुहुनेछ भन्ने हामी अझै पनि विश्वास गर्न चाहन्छौँ आशा गर्न चाहन्छौँ. तर त्यस्तो कुनै सम्भावना चाहिँ देखिरहेका छैन.
1: अब यो सम्भावना नदेखिसके पछाडिको परिस्थिति के बन्छ? कस्तो कङ्ग्रेस बन्छ? कस्तो आकार बन्छ? होइन अब नयाँ केही ढङ्गले अगाडि बढ्नुपर्ने होला, कुन ढङ्गले तपाईँहरू चाहिँ अगाडि बढ्नुहुन्छ त्यसको एउटा खाका तयार भइसकेको छैन?
0: हामीले त मूलभूत रूपमा यो पार्टी
1: अब घोषणा गर्दै त होला नि त, अब नयाँ पार्टी घोषणा गर्दै हिँड्ने होला.
0: मैले काङ्ग्रेस नै यही हुन्छ,
1: राष्ट्रिय कङ्ग्रेस
0: काङ्ग्रेसको मूल भावना नै यसले प्रतिनिधित्व गर्छ कि यसमा सबै जुट्दाखेरि त सुनमा सुगन्ध भयो होइन. त्यसको लागि हामी निरन्तर कोसिस गरिराखेका हो होइन, त्यो सम्भव भइराखेका छैन होइन. आम नेपाली काङ्ग्रेसका कार्यकर्ता कुनै पनि धारणले चाहिँ अलग अलग धार होस् अलग दिनुहोस् भने कोही पनि चाहँदैन, हामी कोही पनि चाहँदैनौँ. त्यसो हुनाले हामीले निरन्तर यसको लागि प्रयास गरौँ, प्रयासका बावजुद त्यो सफल हुन सकेका छैन. तर चाहिँ त्यो अवस्थामा पनि मूलभूत रूपमा काङ्ग्रेसको भावना हामीले बोक्छौँ त्यो नमिल्दाको अवस्थामा पनि, र त्यो नै मूल विचारको काङ्ग्रेस हुन्छ.
1: तर अहिले चाहिँ अब सरकारका गतिविधिहरूका विषयमा कुराकानी गर्ने हो भने सरकार सत्ता कुन ढङ्गले चाहिँ अगाडि बढिरहेको छ? प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले राम्रोसँग भूमिका पनि राम्रो निर्वाह गर्न सक्नु भएन भनेर यहाँले भनिरहँदाखेरि सरकारको बाटो सरकारको वे चाहिँ कस्तो बाटोमा छ र?
0: अब हेर्न त्यत्रो बहुमत ल्याएर आएको सरकार अहिले 4 महिनामै कुन हालतमा तपाईँ देखिरहनु भएको छ देशमा, यत्रो चाहिँ द्वन्द्वको अवस्था सिर्जना भइराखेका छन्, मान्छे मरिराखेका छन्, यो ज्यान जीव ज्यानको सुरक्षा नभएको अवस्था छ भनेपछि यति चाँडै नेपाली जनताले विश्वास गुमाउनु भनेको त नेपाल चाहिँ यो जुन चाहिँ अस्थिरताको कुचक्र छ त्यो कुचक्रमा फसेको भन्ने चाहिँ कुरा स्पष्ट हुन्छ. जुन चाहिँ 23-24 गतेको घटना घट्यो र जसरी यो घटायो त्यसको आधारमा त्यसबाट सृजित एउटा चाहिँ जुन माहौल प्रचार सामाजिक सञ्जालबाट सृजित एउटा चाहिँ प्रचार हो, त्यसको प्रभावबाट यो चाहिँ जुन चाहिँ यो बन्यो. अहिले चाहिँ त्यही खालको घटनाहरू चाहिँ घटिरहेको अवस्था छ. जुन चाहिँ बाटो यो चाहिँ आगजनी तोडफो मारकाटको अवस्था त्यस बेलामा भयो त्यही कुराहरू चाहिँ दोहोरिरहेको छन्. यसले चाहिँ जुन देश एउटा चाहिँ सङ्कटको अवस्थामा छ, यो अवस्थामा जुन विपी कोइरालाले यो राष्ट्रवादी लोकतन्त्रवादी शक्ति एक ठाउँमा उभिनुपर्छ भनेर जुन हिजोको दिनमा भन्नुभएको थियो, 33 सालमा राष्ट्रिय मृगको नीति लिएर देश फर्किनु भएको थियो, अहिले त्यस्तै खाले अवस्था देशमा सिर्जना भएको छ. त्यस हुनाले चाहिँ यो राष्ट्रवादी शक्ति

0: प्रतिरोधी शक्ति यो देशलाई कसरी मजबुत गर्ने, यो देशलाई कमजोर गर्ने जुन प्रवृत्तिहरू छन् ती प्रवृत्तिहरूलाई कसरी चाहिँ निस्तेज गर्ने, त्यो काममा अब हामी चाहिँ लाग्नु पर्दछ। त्यस्तै खाले सङ्कट अहिले देशमा चाहिँ सिर्जना भएको छ र त्यसमा अहिले जुन चाहिँ आधिकारिकता अहिलेसम्म आधिकारिकता प्राप्त गरेको जुन चाहिँ कङ्ग्रेस नेतृत्व छ त्यो नेतृत्वले यसमा कुनै चाहिँ एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको चाहिँ अवस्था छैन। सरकारले चाहिँ हरेक फ्रन्टमा यो चाहिँ यो असफल भइराखेका छन्। अब मूलभूत रूपमा त एउटा चाहिँ अविश्वास र सङ्कटको अवस्थामा छ, एउटा जस्तो खाले चाहिँ द्वन्द अहिले चाहिँ सृजना भएको छ, जुन हाम्रो चाहिँ राष्ट्रिय एकताको सूत्रमा बाँध्ने जुन शक्ति हो, हाम्रो आधार हो, हाम्रो पहिचान हो, त्यो चाहिँ कमजोर हुन थालेको छ। त्यस हुनाले मलाई लाग्छ त्यो खाले चाहिँ भूमिका नेपाली काङ्ग्रेसले चाहिँ त्यो नेतृत्वदायी भूमिका प्रदान गर्नुपर्ने हुन्छ। त्यसमा अहिले चाहिँ सुखेको अवस्था छ।
1: त्यो त अब एक ढिक्का भएपछि अलिकति पलियो कंग्रेस भएपछि यसले चाहिँ त्यो भूमिका खेल्न सक्थ्यो होइन। अब तपाईँहरू त छिन्न भिन्नको अवस्थामा हुनुहुन्छ, चुनदेवीमा नयाँ पार्टी कार्यालयको उद्घाटन भइ नै सकिया छ, अब कंग्रेसको मिल्न सक्ने आधारहरू त मोटामोटी सम्भावना एकदमै कम छ, टलेर गइरहेको छ। ठ्याक्कै नेपाली कंग्रेस चारतारे झन्डा त दुइटै पक्षलाई त सम्भव छैन।
0: प्रजातान्त्रिक समाजवादी विकास यो राष्ट्रियताको जगलाई मजबुत गर्ने राष्ट्रियता लोकतन्त्र समाजवादको विचार हो, त्यो नै नेपाली
1: काङ्ग्रेस दुवै पक्षलाई कसरी नेपाली कंग्रेस चार नदी झण्डा हुन सक्छ भन्दा क्या भोलि त विवाद हुन्छ नि त, त्यो त सम्भावना छैन नि त। अहिले दुवै पक्षलाई चार नदी झण्डा नेपाली कंग्रेस कसरी हुन्छ भने क्या, दुईटा पार्टी त हुँदैन एउटै नामको दशा
0: किन छैन। हामी त सम्पूर्ण रूपमा नेपाली काङ्ग्रेसलाई एकीकृत गर्ने नै अभियानमा छौँ, त्यसकारण सम्पूर्ण यो राष्ट्रवादी शक्ति लोकतन्त्रमा विश्वास गर्ने शक्ति र दिदी कोइरालाले जुन चाहिँ नेपालमा प्रजातन्त्र समाजवादी विचारलाई फेरि प्रवेश गराउनु भएको छ त्यसलाई मजबुत गर्नुपर्छ भन्ने शक्ति सम्पूर्ण देशलाई एक गर्नुपर्ने बेलामा हामीले यो पार्टीमा जस्तो किसिमबाट एउटा चाहिँ आर्टिफिसियल किसिमबाट चाहिँ विभाजन यो भाद्र 23-24 गते त्यसकै त्यो जगमा विभाजनको रेखा कोरियो र जुन प्रवृत्तिले त्यो चाहिँ 23-24 घटना घटायो त्यसैलाई नै मजबुत गर्ने किसिमबाट हाम्रो पार्टीलाई पनि डोर्याउने कोसिस भयो। त्यसबाट हामी चाहिँ उठ्नु जरुरी छ, त्यसबाट मुक्त हुनु जरुरी छ र पार्टीलाई एउटा चाहिँ सशक्त रूपमा चाहिँ अगाडि बढाउनु जरुरी छ र त्यो कुरामा हामी सफल हुन्छौँ, सफल भएको छौँ।
1: एउटा कुरा डाक्टर साहब, अब चाहिँ अब यो धार्मिक सद्भाव सहित सुनता मिलेर बसेको समाज जहाँ चाहिँ सरकारले समयमै एक्सन लिएको भए सुनसरीको आगो सप्तरी सिराहा जनकपुर लगायतका पर्सा लगायतका ठाउँहरूमा पुग्थेन भन्ने खालको जुन अहिले आलोचना भइरहेको छ, भरै सम्भवतः यो सर्वदलीय बैठक डाकेर केही हदसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले तदारुकता त देखाउनु भयो, तर कुनै एउटा तत्व यो यस्तो छ जसले चाहिँ नेपालको पोलिटिक्सलाई कहिले पनि स्थिर चाहन्न, यो अस्थिरता फैलाइरहन चाहन्छ जसका केही अनुयायीहरू चाहिँ अहिले यहाँ सक्रिय भएका छन्, यो शंकाको लाभ लिन सकिन्छ त सर?
0: अनि यो चाहिँ धेरै लामो समयदेखि यो हाम्रो चाहिँ राष्ट्रियताको चुरोलाई चाहिँ कमजोर गर्ने चाहिँ कोसिस भइराखेका छ। हामी यो हाम्रो चाहिँ जुन सनातन धर्म संस्कृति छ त्यसको यो मूल आधार हो, त्यसलाई पनि सबैले चाहिँ सम्मान गर्नु जरुरी छ र सँगसँगै हरेक धर्मावलम्बीहरू चाहे मुस्लिम हुन् चाहे अन्य धर्मावलम्बी हुन् सबैको आफ्नो धर्म मान्ने स्वतन्त्रतालाई सुनिश्चित गर्दै यहाँको हिन्दू बौद्ध किराँत जुन चाहिँ सनातन धर्म संस्कृति छ त्यो चाहिँ यो नेपाली नेपालको राष्ट्रियताको नेपालको पहिचानको मूल आधार हो, त्यसलाई पनि सबैले स्वीकार गर्नु जरुरी छ। अहिले जसरी चाहिँ देशी विदेशी यो चाहिँ फ्री फर अल जस्तो नेपालमा आएर जसले जे गरे पनि हुने जसको खाले चाहिँ असहिष्णुता इन्टोलरेन्स त्यो चाहिँ प्रचार गरे पनि हुने यहाँको धर्म संस्कृतिको खिलाफमा विस्मरण गरे पनि हुने र ठुलो धनराशि त्यसमा चाहिँ खर्च गरेर एउटा चाहिँ वैमनस्यता सिर्जना गरे पनि हुने जुन प्रवृत्ति छ त्यसलाई चाहिँ सरकारले सत्य रूपमा रोक्न जरुरी छ तर चाहिँ त्यसमा चाहिँ सरकार त्यसका प्रति गम्भीर छैन त्यसैलाई चाहिँ उल्टो चाहिँ अझ त्यसलाई चाहिँ प्रोत्साहन गर्ने काम गर्नु पनि सरकारले नै भएन र मूलभूत रूपमा यहाँको चाहिँ मूल पहिचानलाई सबैले सम्मान गर्ने तर सबैको आफ्नो धार्मिक आस्थाहरू मान्न पाउने स्वतन्त्रता जुन चाहिँ हामीले भन्दै आएका छौँ त्यो पनि सुनिश्चित गर्ने त्यसबाट नै यो चाहिँ राष्ट्रिय एकता सम्भव छ त्यसबाट नै यो देश बलियो हुने कुरा चाहिँ सम्भव छ त्यसमा हामी सबै लाग्नुपर्छ यो सरकार त्यसमा चाहिँ गम्भीर देखिएको छैन जसले गर्दा चाहिँ यस्तो खालको परिस्थिति चाहिँ निर्माण भइरहेको छ
1: अर्थतन्त्रको अवस्था के छ देशको चाहिँ लगानीको वातावरण स्थिरित
0: भइसकेको छ हालत अवस्थामा एकदमै चाहिँ निरुत्साहनको अवस्थामा छ जुन ठुल्ठुलो टिङ हाँकेर चाहिँ भाषण गरिरहेको थियो 7% आर्थिक वृद्धि यो गर्छु त्यो गर्छु भन्ने अहिले त त्यो पुरै चाहिँ धराशी अहिले सेयर मार्केटको हालत तपाईँलाई थाहा छ पुँजी चाहिँ व्यापक रूपमा पलायन भइराखेको छ जसरी चाहिँ बजेटमा जुन किसिमका छ करहरू चाहिँ प्रस्तावित गरी ठुलो वर्ग समूहलाई चाहिँ के छ भनेदेखि उल्टो चाहिँ अप्ठ्यारो पारी गरेर हुने खाने समूहलाई चाहिँ फाइदा हुने अब मध्यम न्यून वर्गलाई चाहिँ अप्ठ्यारो पार्ने किसिमबाट जसो आयो चाहिँ जुन पब्लिकले चाहिँ त्यसको चाहिँ विरोध गर्यो जसको कारणले केही प्रमुख प्रस्तावहरू चाहिँ सरकारले फिर्ता लिनु पर्यो भनेपछि अहिले चाहिँ जुन चाहिँ निजी क्षेत्र पनि पुरै निरुत्साहित छ जसरी चाहिँ निजी क्षेत्रसँग लाई चाहिँ विश्वासमा लिएर काम गर्नुपर्ने त्यो गर्न सकेको अवस्था छैन अब चाहे राजनैतिक रूपमा होस् चाहे चाहिँ आर्थिक क्षेत्रमा होस् अब स्पष्ट आधार तथ्य सत्य बिना नै यो धरपकड गर्ने प्रवृत्तिले चाहिँ जन त्यसको चाहिँ विश्वास चाहिँ खस्किएको छ त्यसैले हामी चाहन्छौँ विधिको शासन सम्पूर्ण रूपमा सुनिश्चित हुनुपर्छ दोषी जुनसुकै क्षेत्रमा भए पनि कानुनलाई मित्नेहरूलाई चाहिँ कारवाही गर त्यसमा चाहिँ कारवाही नगर भन्ने कुरो छैन तर बिना आधार त्यसको स्पष्ट चाहिँ प्रमाणहरू सुनिश्चित नगरिकन पनि जसरी चाहिँ यो धरपकडको अवस्था छ त्यसले चाहिँ जुन चाहिँ एउटा बिजनेस कन्फिडेन्समा पनि कमजोर भएको छ भनेदेखि अर्कोतिर चाहिँ राजनीतिक तहमा पनि अब अचुवाको घरमा टार्गेट गर्ने प्रवृत्तिले पनि यहाँ पनि समस्या आएको छ त्यस कारण चाहिँ समग्र रूपमा राष्ट्रिय रूपमा अविश्वास आशंका र आत्मविश्वास
1: यही कारण
0: अब सेयर मार्केट तपाईँलाई हेर्न पुँजीहरू चाहिँ पलायन भइराखेको छ कसैले चाहिँ लगानी गरेर चाहिँ तयार भइराखेको छैन अब भनेपछि यस्तो अवस्थामा आर्थिक सूचकहरू कसरी सकारात्मक हुन्छ पहिला त हामीले त्यसलाई एउटा चाहिँ सिस्टमेटिक रूपमा परिपक्व किसिमबाट हामीले आफ्नो नीतिहरू अगाडि बढाएको थियौँ अत्यन्त चाहिँ समस्याग्रस्त अर्थतन्त्रलाई बिस्तारै बिस्तारै त्यसलाई सकारात्मक बाटोमा चाहिँ उन्मुख हुँदै थियो अहिले त जन चाहिँ विश्वास जितेर जनता विश्वास जितेर आएको सरकार आएपछि त यसको चाहिँ आत्मविश्वास चाहिँ वास्तै बढेर अगाडि बढ्नुपर्ने ठाउँमा जन्म अब आफ्नो अवस्था देशमा छ त्यसले चाहिँ थप चाहिँ यो चाहिँ कन्फिडेन्स लुज हुने अवस्था आएको छ. अब जुन चाहिँ संस्कार हामीले चाहिँ चौबिस गते चाहिँ अब प्रवेश गरायो देशमा, जसको घर लुट्दै पनि हुन्छ, आगजनी गर्दै पनि हुन्छ, राष्ट्रिय सम्पत्ति माथि चाहिँ राष्ट्रिय धरोहरमाथि चाहिँ आक्रमण गरे हुन्छ, आगजनी गरे हुन्छ, केही पनि फरक पर्दैन. त्यसलाई चाहिँ जस्टिफिकेसन गर्ने मान्छेहरूले सरकार पुग्ने गर्दाखेरि त अलिकति माहौल के हो भने जसले जे गरे पनि हुन्छ भन्ने चाहिँ कुरा भयो. अब त्यहाँ चाहिँ कुनै चाहिँ कारवाही भयो 24 गतिको त्यत्रो घटना भएको चाहिँ 24 भनेपछि अब सारा प्रमाणहरू छन् कुनै चाहिँ त्यसलाई कारवाही नभएपछि जति देशमा जसले जे गरे पनि हुन्छ भन्ने कुराहरू चाहिँ जुन स्थापित हुँदै जाने हो नि. अब यो अवस्थामा कसरी चाहिँ यो कन्फिडेन्स बढ्छ, आत्मविश्वास कसरी बढ्छ?
1: तर डाक्टर सोनीवालले त होइन, अब हामी त यो अर्थतन्त्रमा कायापलट गर्छौँ होइन, यताको उताको उता गरेर सरकार गरेर होइन सबै कुराहरूले चाहिँ देशलाई सुशासन तर्फ धकेल्छौँ भन्नुभएको नि त होइन.
0: फुलो र फुलो त जता लगे नि लान सकिन्छ, बोलेर मात्रै त परिणाम आउँदैन, काम गरेर परिणाम आउँछ. कुनै परिपक्वता चाहिँ सरकारमा बस्ने नेतृत्वमा बस्ने उहाँहरूले देखाउन सक्नु भएको छैन. एकदम हचुवा हल्का अनिखेर सुशासनको यत्रो ठुलो नारा उहाँले गर्नु भएको छ, सुशासनमै सबभन्दा ज्यादा कम्प्रोमाइज भइरहेको छ भन्ने कुराहरू चाहिँ प्रमाणित भइरहेका छन्. बजेटकै कुरामा, करकै कुरामा, अन्य कुराहरूमा त अहिले चाहिँ सर्वस्व 4 महिनामा यस्तो चाहिँ सर्वस्व भएको कहिले थिएन नि.
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार. उहाँहरू नेपाली कंग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत, आदरणीय श्रोता, नेपाली बसमा छोटो विषयमा छ, विषयमा पनि पुनः उपस्थित हुनेछु.
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो. बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो. जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा. मेरो बाबादेखि मेरी छोरी सारी सबैलाई सरेको छ मेरो जस्तै बानी.
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा कृति तयारी चल्छौ। ग्लोबल फाइनी ब्याङ्क, सबैका लागि ब्याङ्क,
7: इस होम इन्टरनेट।
8: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रसाई जी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्ते।
8: होइन, तपाईँ त कतिखेर बाहिर कतिखेर भित्र केही थाहा नै नहुने भयो, प्रहरीले किन यसरी धरपकड गर्छ, किन छोड्छ, यो के चलिरहेको छ प्रसाईजी?
9: नेपालमा भएको गणतन्त्रको फल हो।
8: अब होइन, अस्ति राति पक्राउपुर्जी खोज्दै हुनुहुन्थ्यो, हस्ताक्षर गर्दै हुनुहुन्थ्यो, अनि हिजो चाहिँ फरक न्यायालयले छोडिदिइहाल्यो। यो के हो यो मुद्दा, किन प्रहरीले पक्राउ गरे?
9: यो मुद्दा प्रहरीले किन पक्राउ गर्यो भन्दा पनि, प्रहरीलाई दोष लाउनु भन्दा पनि, प्रधानमन्त्री र गृहमन्त्रीले किन पक्राउ गरेको हो यो उनीहरूले जान्ने कुरा हो। र उनीहरूले एउटा कुरो के बुझ्नु पर्यो भने, लोकतन्त्र भनेको विचारको बजार हो। लोकतन्त्रमा बोल्न पाइन्छ, र प्रधानमन्त्री र गृहमन्त्रीले या सरकारका कुनै पनि मान्छेले या सदनमा बस्ने कुनै पनि सांसदहरूले गलत कुरा गर्यो भने, गलत काम गर्यो भने, गलत प्रदर्शन गर्यो भने, होइन, आम नेपालीले बोल्न पाउँछन् भनेरै लोकतन्त्र ल्याएको हो। मैले अघि पनि भने नि, लोकतन्त्र भनेको विशाल फुलबारी हो, विभिन्न फुल फुल्छन् त्यहाँ।
8: खासमा के कारणहरू देखाइएको थियो?
9: म तपाईँलाई भन्छु त, मलाई राति 10 बजी, म झापाबाट 20 दिन बसाएपछि घरमा आइदिन्छु 2 बजी। त्यहाँ मैले पत्रकार सम्मेलन गरेँ, भरा महाराज विराज पृथ्वीनारायण शाहले भन्नुभएको थियो, यो 4036 वर्णको फुलबारी है, यो सबैको साझा फुलबारी हो, कुनै जात धर्मको होइन, सबैलाई चेतना होस्। मेरो मात्रै साना दुःखले आर्जेको मुलुक होइन, यो सबैलाई चेतना होस्, सबैले भएर बनाएको देश हो र यहाँ सबैले बाँच्न पाउनुपर्छ भन्ने थियो। तर मैले आएर त्यति बोलेको
8: हो,
9: अरू कुरा केही होइन, तर मलाई राति 10 बजी
8: बोलेकै भरमा, त्यति भनेको भरमा हिन्दू राष्ट्र कायम हुनुपर्छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भनेकै भरमा,
9: हिन्दू राष्ट्र कायम हुनुपर्छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भन्ने आधारमा मलाई राति मलाई त्यति नै राति आएर 10 बजी जरुरी पक्राउ पुर्जी लिएर लग्नु।
8: केही पनि निर्देशन कसको रहेछ?
9: यो असीम शाह ऊ दाउद इब्राहिमका मान्छे हुन्, आइएसआईका मान्छे हुन्।
8: असीम शाह अहिले प्रधानमन्त्रीका सल्लाहकार
9: असीम शाह प्लस
8: उनी त संविधान संशोधनको पनि संयोजक छन् नि त, त्यसो भए त असीम शाह त होइन
9: भइहाल्छन्। अनि यो जातीय द्वन्द्व फैलाउने नै यिनीहरू हुन्। र अर्को कुरो, चतुर्वेदी भन्ने एआइजी छन् सिआइडीका, उनको निर्देशनमा भएको हो। र अर्को कुरो के बुझ्नुहोस् भने, उहाँहरूले के बुझ्नु भएन भनेदेखि, मैले हिजो पनि भने, लोकतन्त्रमा बोल्न पाइन्छ, प्रशस्त बोल्न पाइन्छ, बोल्नकै लागि लोकतन्त्र आएको, हामीले कुनै द्वेष फैलाउने काम गरेका थिएन। रोहिङ्ग्या कसले भित्राएको छ? मेरो प्रश्न यहाँ हो, टिओबीको छाप भएको चाहिँ को हुन्छ? टिओबी को नाइकेको रोहिङ्ग्या भित्राउनेको त्यो जुन ब्राक भन्ने संस्था छ, त्यसको मेम्बर गृहमन्त्री हुनु होइन नि भनेदेखि, हामी गृहमन्त्री होइन भनेर चाहिँ प्रमाण दिनुहोस् न। र हामी यहाँ धार्मिक द्वन्द्व फैलाएर अब सेनालाई क्लियर गराएर यहाँ विदेशी सेना ल्याउँछौँ भनेर भन्नुहोस् न, त्यस त त्यता जाँदैछ नि। हामीले त भनेको कुरा 101 पुगेका छन्। तपाईँले विकास कहाँ गर्नुभएको छ? आज भन्सार मन्त्री यहाँ गाडी चढ्नु भएको छ, सबैमा प्यास बढाउनु भएको छ, विकासको त कुरा छैन, कसरी हुन्छ विदेशी सेना भित्र्याउने? तपाईँहरूलाई त्यसको लागि ल्याएको, मैले के भन्दैछु, यो तरिकाले देश चल्दैन, देश रहँदैन। आज सुस्तामा हेर्नुहोस् के छ, कति कसले गराइदियो सुस्तामा लडाइँ, कसले लगाइदियो, दुर्गा प्रसाईले हो कि पालेलले हो, प्रधानमन्त्रीले हो? सुस्ताको लडाइँ आज प्रधानमन्त्रीले लगाएको हो कि दुर्गा प्रसाईले लगाएको हो? यो कुरा बुझ्नु पऱ्यो कि परेन। अनि यी कुराहरू बोल्दाखेरि आज अन्त एउटा हामीलाई पक्रिने बोली बन्द गर्न खोज्ने, र यो 3 करोड नेपालीको बोलिदिने को छ त? अनि आज मैले सत्य कुरा यो है भनेर भन्दाखेरि मैले मलाई पक्रिनु पर्ने एउटा कुरो, र न्यायाधीश श्रीमानले के भन्नु भनेदेखि प्रमाणै छैन, केही छैन, होइन, यो त दुर्गाजीले दिने बडा महाराज दिनाथ पृथ्वीनारायण शाहले भनेको कुरो भने रहेछ, यसमा कहाँ द्वेष फैल्याउने कुरो छ? यस्तो भिडियो ल्याएर तपाईँहरू मान्छेलाई पक्रिने भनेर उहाँले छोडिदिनु भनेपछि एउटा कुरो के बुझ्नुहोस् भने सीमामा विवाद ल्याउने यिनीहरू आज कन्स्टिट्युट को मान्छे बन्छ? न मेन पावरको व्यापारी खुसी छ, न कन्सल्टेन्सीका मान्छे खुसी छन्, न निर्माण व्यवसाय खुसी छन्, न साना व्यापारी खुसी छन्, न व्यवसायी खुसी छन्, न सुकुम्बासी खुसी छन्, न भूमिविहीन खुसी छन्, न ब्याङ्कमा कालो सूचीमा परेका मान्छे खुसी छन्, न लघुवित्त खुसी छन् पीडित खुसी छन्, न सहकारी पीडित खुसी छन्। आज 15 दिनदेखि सहकारी र लघुवित्त पीडित चहपुरदेखि चन्द्रडिगापुरदेखि हिँडेर अहिले हेटौँडा अगाडि आइसके, तिनको माग सम्बन्धन छैन। हामीसँग सुशीला कार्कीले 12 बजे सम्झौता गर्दा के भनेर गरेका थियौँ भन्दा प्रधानमन्त्रीले, यहाँ सचिवले गृहमन्त्रीले गरेको होइन, प्रधानमन्त्रीले किराँत बौद्ध सहितको हिन्दू राष्ट्र कायम गर्न, अधिराज्य कायम गर्ने गर्ने राष्ट्र संस्था कायम गर्नको लागि हामी अघि बढ्नेछौँ, उच्च स्तरीय संसद संविधान संशोधन आयोग गठन गर्छौँ र त्यसको निर्देशनमा हामी अघि बढ्छौँ भनेर भनेको थियो। त्यो कुरा लागू गर्न छोडेर, त्यो कुरामा हामीलाई बोलाएर वार्ता गर्न छोडेर, अनि धार्मिक द्वन्द्व निम्त्याएर अनि आफ्नै मान्छे हिन्दूवादीको बनाएर अनि त्यहाँ एउटा आफै वार्ता गरेर
10: सुनसरीको आगो सुनसरीमा सल्केको आगो सुनसरीमै निभाउन सकिन्थ्यो, होइन, यो ढिलासुस्ती गरेर चाहिँ परसा
9: जनकपुर
10: सिराहा यो के जानी जानी फैलाइएको हो त्यसो भए?
9: जाति जाति फैलाएर यो त बिरुवा रोपेको, बिरुवा रोपेको, अहिले बिरुवा रोपेको हिन्दू र मुसलमान भनेर नेपालमा बिरुवा रोपिदिएको।
10: रोहिङ्ग्याहरूको संख्या कति छ नेपालमा?
9: रोहिङ्ग्याहरूको संख्या 4 लाख भन्दा बढी छ, अब 12 लाख भन्दा बढी आउँदैछ।
10: 4 लाख छन् नेपालमा रोहिङ्ग्याहरू?
9: छन्, यो हिसाब किताब छैन, 4 लाख भन्दा बढी रोहिङ्ग्याहरू छन्। अब तपाईँको एउटा कुरा बुझ्नु न, रोहिङ्ग्यालाई पालन पोषण गर्ने र रोहिङ्ग्यालाई सोमालियाबाट पाकिस्तानबाट तपाईँको चाहिँ नि यो बर्माबाट बङ्गलादेशबाट नेपाल ल्याउने र पालन पोषण गर्ने, नेपाल र भारत ल्याउने र दङ्गा फैलाउने संस्था भनेको ब्राक हो। ब्राकको मेम्बर भनेकै गृहमन्त्री हुनुहुन्छ त, त्यो उहाँकै ब्याङ्कमा छ त।
10: भनेपछि अब यो रोहिङ्ग्याहरूको पहिचान गर्न सक्छ नि त सरकारले चाह्यो भने त, लगत सङ्कलन गर्न सक्छ नि त, होइन?
9: लगत सङ्कलन गरेर के गर्ने? तपाईँले बुझ्नु न, रोहिङ्ग्याहरू त्यहाँमाथि कपनमा बसेका छन्, रोहिङ्ग्याहरूलाई कपनबाट हटाउन नसक्ने अनि त्यहाँ बागमतीको किनारमा जग्गा नभएर बसेका भूमिबिनलाई लाटाले हानेर खेद्ने सरकार, नेपालीलाई खेद्यो, रोहिङ्ग्यालाई जोगायो, किन जोगायो त? तपाईँले के बुझ्नुहोस् भने नि, यति कुरा बुझ्नुहोस्, यहाँ नेपाली सेनालाई अब फेलियर गराएर, सेना भनेको देश हो, सेना पनि सचेत भनौँ, नेपाली सेनालाई फेलियर गराएर धर्मको नाममा लडाइँ गराउने, धर्मको नाममा जहाँ लडाइँ हुन्छ त्यहाँ लामो लडाइँ हुन्छ, त्यस पछाडि विदेशी सेना ल्याउने,
10: पछि त गृहमन्त्री गएर होइन, त्यसपछि रवि लामिछानेजीले सक्रियता देखाएर त्यहाँको आगो त निभयो नि त अहिले त, होइन, मधेसको
9: आगो नक्कली ऊ गरेर अब अहिले यहाँ आएर काठमाडौँमा आएर यो जुम्मै त्यो हिन्दूवादी संस्था भनेको छ, के भनेको छ, कसो भनेको छ, त्यस्ता मान्छेलाई बोलाएर जसले माग उठाएर हिँडेको छ, हेर्दै जाउँ न कसरी हामीलाई दुसो मतलब छैन, हिन्दू राष्ट्र कायम हुनु पर्यो, वैदिक सनातन किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू राष्ट्र कायम हुनु पर्यो, 2 अरब नेपाली हिन्दूलम्बीहरूको आस्था बोकेको हिन्दू राष्ट्र थियो नेपाल, 2 अरब हिन्दू राष्ट्रवादीहरूको
10: सनातनीहरूको चाहिँ धेरै बसोबास भएको र प्रापूर्व कालदेखि चाहिँ हिन्दू राष्ट्र कायम भएको यो देशमा, होइन, करिब करिब 85% हिन्दूहरू बस्छन् यहाँ चाहिँ, होइन, अब हिन्दू राष्ट्रमै चाहिन्छ भन्ने
9: बुझ्नु न, सनातनीहरूको हिमवत क्षेत्र जो पाकिस्तानको बोर्डरदेखि तपाईँको चाहिँ पर कामरू कामक्ष जहाँ गुवाहाटीको कामरू कामक्षसम्म यो क्षेत्र भनेको सनातनीहरूको भूगोल हो। यो भूगोलभित्र भूगोलको गर्भभित्र रहेको सनातनीहरूको देश हो, मुलुक हो। र तपाईँले के बुझ्नुहोस् भने 2 अरब सनातनीहरूको आस्था बोकेको ठाउँ हो र भगवान शिवले सती देवीलाई बोकेर हिँडेको ठाउँ हो। यहाँ अरूले नि भगवान् शिवको त्रिशुल गाडिएको ठाउँ हो। यहाँ अरूले त्रिशुल गाड्न खोज्यो भने नि कोही न कोहीले आवाज उठाउनु पर्छ भनेर मैले आवाज उठाएँ। त्यसले
10: गर्दाखेरि
9: हिन्दू राष्ट्र घोषणा भएन भने नि हेर्दै जानुहोस् अब अब अन्तिम लडाइँ छ होइन। यो अन्तिम लडाइँ हो। मैले भने त तिमीहरूले जोसुकैसँग वार्ता गर, तर हिन्दू राष्ट्र
10: तर यहाँ त धेरै जात जाति भाषा भाषी धर्म संस्कृति बोकेका मानिसहरूको बसोबास छन्। साझा फुलबारी
9: जात जाति तपाईँको अमेरिकामा पनि जात जाति बस्छन्, भारतमा पनि बस्छन्, सबैतिर बसिरहेको छन्। त के अमेरिका कुन राष्ट्र हो? क्रिस्चियन राज्य होइन,
10: बाइबललाई छुन्छ,
9: बाइबललाई रोप्छ। अनि साउदी अरब कतारमा पनि धेरै जात जातिका छन्, त्यो मुस्लिम कन्ट्री होइन। चाइनाको बौद्धिस्ट कन्ट्री होइन, चाइनामा सबै जात जातिका बस्छन्, त बस्न पाएको छैन। तर देशको एउटा धर्म हुन्छ क्या, देशको संविधान भने जस्तो देश पनि एउटा धर्म हुन्छ। घरमा बाबुआमा गार्जेन हुन्छ नि, अनि छोराछोरी त बच्चा हुन्छ नि, छोराछोरी बुहारी गाउँमा पनि प्रधान बच्चा हुन्छ नि, त मिलाएर राख्ने त्यस्तै हो धर्म भनेको। संविधान जस्तै हो धर्म भनेको, बाँधेर राख्ने सबैलाई। नेपालको मुसलमानहरूले पनि नि हिन्दू राष्ट्र चाहियो भनेर भनिरहेको छन्। जहाँ नेपालमा हिन्दू हिन्दू बच्चा ठाउँमा मुसलमानहरू कसरी मिलेर बसेका थिए? आज पिउकलले रोप्यो, दुर्गा प्रसादले रोपेको हो,
10: तपाईँमाथि आरोप चाहिँ के लाउँछन् भने तपाईँले चाहिँ समाजलाई विखण्डन गर्ने कामतिर बढी अग्रसर
9: हुनुभयो भन्ने आरोप। लघुवित्त सहकारी ब्याङ्क पीडित कालो सूचीमा परेका व्यापारी व्यवसायीहरूको विषयमा कुरो उठाउँदाखेरि समाज विखण्डन भयो कि उनीहरूले राहत पाए? हिजो 18% ब्याज थियो, आज 6% आएको छ, राहत पाए कि विखण्डन भयो? आज पालन सरकार आएको कि नि, घरमै पासपोर्ट, घरमै भिसा, घरमै लाइसेन्स भन्थे खोइ त, आज के भइरहेको छ? तपाईँले हेर्नुभएको छ नि नाटक, विखण्डन कसले बनायो? टिओबी भनेर कसले ल्यायो? रोहिङ्गिया भनेर कसले ल्यायो? अनि सिमाना सिमाना बोर्डर बोर्डरमा जहाँ जहाँ गृह मन्त्री पुग्नुभयो त्यहाँ त्यहाँ लडाइँ भएको छ, किन भयो? अनि हामीलाई लाउने दोष, अनि हामीलाई आएर पक्रिने? त म यो होइन भनेर चाहिँ गृह मन्त्री प्रधानमन्त्री भनेको सार्वजनिक ठाउँमा बसेका मान्छे हामीले चित्त नबुझेको कुरो मैले भने, लोकतन्त्र भनेको विचारको बजार हो, विशाल फुलबारी हो, विभिन्न किसिमका फुल भुल्या हुन्छन्, के टिपेर फ्याँकिदिने अनि त्यहाँबाट छुन्ने? मैले कुन चाहिँ यहाँ सुन्नु न, मैले कुन चाहिँ मेरो स्टार्टर्स हेर्नुहोस् पहिलादेखि, कुन चाहिँ मुसलमानलाई गएर त्यहाँ गएर मार, कुन चाहिँ हिन्दूलाई गएर मार भनेर छैन नि, म त्यस्तो कुरा बोल्छु। सबैजनाको देश हो, तर मिलेर बस्छौँ, एउटा धर्म चाहिँ चाहिन्छ देशलाई। हिजो राजालाई किन मारेको रहेछ? राष्ट्रस्ता किन हटाएको रहेछ? हिन्दू राष्ट्र किन हटाएको रहेछ? यही हो ऊ मियो बिनाको दाई गर्नलाई। अब विदेशी सेना आउँदैछ नि, पर्ख नेपाली हो, अझै पुगेको छैन। त्यस्तै रोगको छ, कन्सल्टेन्सी त्यस्तै रोगको छ, व्यवसायीहरू त्यस्तै रोगा छन्, निर्माण व्यवसायी त्यस्तै रोगा छन्, अनि को छ? लघुवित्त पीडित त्यस्तै रोगा छन्, कालो सूचीमा परेका मान्छे त्यस्तै रोगा छन्, सुकुम्बासी त्यस्तै रोगा छन्। एउटा रोहिङ्गिया र टिओबीदेखि बाहेक तिब्बतीयन मूलका मान्छे र रोहिङ्गियादेखि बाहेक को खुसी छ यहाँ भन्नुहोस् त, को खुसी छ?
10: हस्, यहाँको महत्त्वपूर्ण सबैका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा परसाई, आदरणीय श्रोता नेपाली बसमा। छोटो विश्रामपछि पुनः उपस्थित हुनेछ।
11: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाह पथ, काठमाडौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि बिहान 6 बजे देशैभरि पालिका बहस।
3: पालिका बहसमा यतिखेर काभ्रेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छा लाल जिम्बा हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। जिम्बाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार जिम्बाजी, मलाई सुन्दै हुनुहुन्छ? कान्छाजी नमस्ते, यहाँलाई स्वागत। तपाईँ निर्वाचित भएपछि काभ्रेको महाभारत गाउँपालिकामा भएका उपलब्धिहरू सुनाउनुहोस् न, के गर्न सक्नुभयो? अब त थोरै छ कार्यकाल पनि, होइन? सुशासनका क्षेत्रमा, शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा राम्रा काम गरेका कुराहरू सेयर गर्नु न।
4: अब हामीले गरेको कामहरू धेरै राम्रो छ। हजुरले नराम्रो काम चाहिँ के गर्नुभयो भनेर भन्नुभयो भने त अब त्यो विषयमा त समीक्षा गराउँला।
3: राम्रो अब जनताले पछि सुनेपछि भन्छन् हामीलाई के के
4: धेरै लामो छ।
3: अब हजुर, सुशासनको क्षेत्रमा, विकासको क्षेत्रमा, होइन, त्यहाँ नयाँ गरेको तपाईँले नयाँ गरेका कामहरू जो चाहिँ हिजो तपाईँ आउनुभन्दा अगाडि त्यहाँ थिएन, होइन, ती सुनाउ न।
4: अब हजुरले भन्नुभएको अनुसार पाँचवटा हाम्रो क्षेत्रहरू छन्, बुर्दा क्षेत्रका, सामाजिक क्षेत्रका, अब
3: चाहिँ आवाज क्लियर आइरहेको छैन, थोरै नेटवर्क लाग्ने ठाउँमै बस्नु।
4: हजुर, चाहिँ राम्रो आएको छैन क्या? अब मैले त राम्रै सुन्दै
3: तपाईँको आवाज अलिक कटेर आइरहेको छ, ठिक छ?
4: हजुर हजुर, त्यसले गर्दा अहिले हामी महाभारत गाउँपालिकाको जसरी चाहिँ 2074 सालमा निर्वाचित भएको थियो, महाभारत गाउँपालिका काभ्रेको अत्यन्तै विकट कर्णाली भनेर त्यतिखेर परिचित भएको ठाउँ, जहाँ पुग्नको लागि पनि तिन दिन हिँडेर जानुपर्ने अवस्था थियो। आजको दिनमा महाभारत गाउँपालिका हामीले अब तिन दिन हिँडेर जानुपर्ने ठाउँमा 3 घण्टामा हिँड्ने के गाडीमा पुर्याउने बढाएको छौँ। त्यसलाई अझ सहज गराउन कोसिस गरिराखेका छ। अहिले बर्खा मौसममा गाडी चलिराखेका, अलिकति गाडी चाहिँ सहज साल चलाइरहेका छैन, तैपनि यो अब आउने साल चाहिँ पूर्ण रूपले सबै ठाउँ गाडी पुग्ने हिसाबले हाम्रो कामहरू अगाडि बढिरहेका छ। लगभग 373 किलोमिटर चाहिँ नयाँ ट्र्याक ओपन गरेर लगभग 25 किलोमिटरभन्दा बढी चाहिँ अहिले धरान कालपत्री सडक समेत बनाउन हामी सफल भएको छ, पूर्वधार क्षेत्रको हिसाबले चाहिँ। त्यसपछि विद्यालय भवन निर्माणको सन्दर्भमा पनि हामीसँग हिजो चाहिँ तहराम भएको विद्यालयहरूलाई सुविधा सम्पन्न बिल्डिङ 49 विद्यालयहरूमा चाहिँ हामीले चाहिँ बिल्डिङहरू बनाउन सफल भएको, त्यसपछि चाहिँ 8 माध्यमिक विद्यालयमा चाहिँ सुविधा सम्पन्न विद्यालयहरू बनाउन सफल भएको, आधारभूत 15 विद्यालयहरूमा पनि चाहिँ सुविधा सम्पन्न विद्यालयहरू भौतिक पूर्वधार बनाउन सफल भएको, स्वास्थ्य क्षेत्रको हिसाबले 5 स्वास्थ्य चौकी पनि हामीसँग राम्रो चाहिँ अब सञ्चालन गर्न सकिने अवस्था थिएन, अहिले हामी त्यसलाई विस्तार गरेर सेवा क्षेत्र विस्तार गरेर लगभग 13 स्थानमा चाहिँ स्वास्थ्य चौकीहरूलाई चाहिँ आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक इकाइ गरेर 13 स्थानबाट स्वास्थ्यहरू हामीलाई नियमित रूपले उपलब्ध गराउन सफल भएको छ। भौतिक पूर्वाधार क्षेत्रको हिसाबले पनि हामी निकै फर्क मानेको छ। जस्तो खानेपान क्षेत्रको हिसाबले पनि तपाईँको चाहिँ हिजो चाहिँ अब चाहिँ मोहनमा पानी भएको घरसम्म ल्याउन नसक्ने अवस्थामा यही हरेक धाराको अभियानको रूपमा सञ्चालन गरेर करिब 3200 घरधुरीको 2200 घरधुरीमा चाहिँ खानेपानी पुर्याउन हामी सफल भएको छ। त्यसो हेर्दाखेरि भौतिक पूर्वाधार क्षेत्रको विकासको हिसाबले पनि हामी निकै अगाडि छौँ। अब त्यसपछि तपाईँको चाहिँ आर्थिक विकास क्षेत्रको हिसाबले पनि अहिले महाभारत गाउँपालिका निकै अगाडि बढेको छ। हिजो चाहिँ हामीसँग चाहिँ बजार अभावको कारण गर्दा त्यहाँ केही उत्पादनहरू चाहिँ हुन सकेको थिएन भने तपाईँले सुन्नुभएकै होला, देशभरकै जनसमुदायले सुनिराख्नु भएको छ, यो अहिले महाभारत गाउँपालिकाको चाहिँ असल अभ्यासको रूपमा जसले रोप्छ कफी बोर्ड उसले दिन्छ बिस्को नोट अभियानले एउटा सार्थकता पाएको छ। हिजो चाहिँ महाभारत गाउँपालिकामा केही पनि उत्पादन हुँदैन, के गर्ने होला भने सारा मान्छेहरू निराश हुन्थे। आज चाहिँ महाभारत गाउँपालिकामा चाहिँ उत्पादनमा चाहिँ लाग्ने, उत्पादन पनि कफी लाग्ने, कफीमा लाग्ने
5: छन्। भेरिटारमा गर्मी याममा उसो लाग्ने र मौसम चिसो रहने भएकाले विशेष गरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारत

0: साहिनो समय सूचक अहिले बिहानको 10 बज्यो AM.
1: Hello, 1, 2, 3, check.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना. चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा बेहोरा जानकारीको लागि अनुरोध छ. सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ. टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ. विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ. राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ. जिल्ला प्रशासन कार्यालय चितवन.
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059.
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना. नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नु हुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ.
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0556493495.
1: हेलो 1, 2, 3 चेक.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज.

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनम 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM
2: हेलो 1 2 3 चेक
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ट्ज
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू
1: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
1: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0556493495।
5: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
7: चैते धानमा नेक ब्लास्टको समस्या
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
0: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ।

0: यात्रा पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको उपभोक्ताले आवश्यकता भन्दा बढ़ी सिलिण्डर भण्डारण गर्दा माग बढ़ेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।
1: यो ग्यासको चाहिँ बजारमा चाहिँ के देखियो भन्दाखेरि अलिकति इम्पोर्टमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इम्पोर्टको डाटा हामीले भन्सारबाट

दर 20 रूपियाँले बढ़ाएपछि आन्तरिक हवाई टिकटको भाड़ा पनि बढ़ेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रूपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाड़ा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढ़ी रूटमा टिकट मूल्य 880 रूपियाँ बढ़ेर 11,000 रूपियाँ पुगेको छ। विराटनगर धनगढ़ी रूटमा सबैभन्दा बढ़ी 1,290 रूपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रूपियाँ र जनकपुर धनगढ़ीमा 1,100 रूपियाँले भाड़ा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रूपियाँ, काठमाडौँ भैरवा 410 रूपियाँ, काठमाडौँ नेपालगंज 655 रूपियाँ, काठमाडौँ विराटनगर 480 रूपियाँ तथा काठमाडौँ जनकपुर 260 रूपियाँले हवाई भाड़ा बढ़ेको

0: से एफएम रेडियोका संचालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुर सुवेदीको एकल इजालसले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक व्यवस्थापक तथा रेडियोकर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचाररत रविन्द्र मेहताको आज त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरूङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरूङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरूद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। तीनजनाको मृत्यु हुने गरी भइएको दुई समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरूङ गरेको 13 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरू प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
1: तर भित्र भित्रै पोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभा महोदय। त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानूनी रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानूनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ कसरी, यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ, यो गम्भीर प्रश्न छ।
0: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
2: आन्दोलनरत पक्ष बीच भएको 13 बुधे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शंकाको दृष्टिले हेरेको अनुभव गर्नुहुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नुहुँदैन।
0: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहालस्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरूण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।

0: Proceed, Raul. शिशुका लागि आमाको दूध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या
1: एकदमै गाह्रो हुन्छ। अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
0: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
3: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
4: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
2: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
3: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
0: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन्। सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नु भएको छ। वहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ। सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेशसभा बैठक बोलाउने तयारी गरेको छ। कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सत्ता साझेदार दलका केही प्रदेशसभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो। सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाँड टुंग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ। शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ। जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ। तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ़दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ। कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन्। आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्?
7: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुत्केरी भएकी आमा हुनुहुन्छ। बच्चा जन्मिएपछि

0: एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनी बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
1: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ। सरकारले सुत्केरी विदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ। कार्यालयमा स्तनपान कक्ष, शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ।
2: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई स्तनपान कक्षहरू, शिशु स्याहार कक्षहरू हुँदैन। अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि

0: सीआईएन रेडियो गुरुबाबा बर्दिया।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने।
2: जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर।

0: अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: खानेकुरा त सधैँ बेलैमा खान्छ त होइन, मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
3: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट शुरू हुन्छन् र समाधान पनि थालमै हुन्छ।
4: गर्भवती हुँदा के खाने?
3: स्तनपानको मात्रा कसरी पुर्याउने?
4: शिशुलाई कहिलेदेखि थप खाना दिने?
3: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार?
4: यसको जवाब अनुमानमा होइन,
3: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
4: रेडियो कार्यक्रम पोषण संवाद सीआईएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे।
3: सँगै सीआईएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
6: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने? पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमीनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनौट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्तराज अधिकारीसँग कुराकानी गरेका छौं।
0: अब के भने म अघि नै निवेदन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन। अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ पानी लाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी पनि बग्ने भयो नि त, जथा पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्न पर्ने पानी सोरिएर आयो भने चाहिँ एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
7: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो भने अरू के?
0: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा परेको छ, जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरास हामी टार भन्छौँ खेतहरू बनाउने, त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ, किनभने पानी जम्मा हुने भयो नि त, अनि त्यसपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेको छ नि त्यहीँनिर रोकिहाल्नुपर्छ, नत्र चाहिँ त्यसले रोकिहाल्नु पर्यो, नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट

0: भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त, त्यसको लागि हो। तर त्यो अल्पकालीन हो, दीर्घकालीनको रूपमा त तपाईँले पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
1: त्यो त धेरै ठाउँमा गरिरहेखेर हुन्छ कि तिर्पालले टाँगेर भनेपछि त त्यस्तो बेलामा पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन? त्यो
0: पहिरो जाने जोखिम हुन सक्छ, तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउँछ नि त्यो चाहिँ कम हुन्छ। त्यहाँदेखि त्यो किन गरिरहेछौ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ त्यो पहिरो चाहिँ कस्तो हो भनेर थाहा भएको, तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने, जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अलिक तत्काललाई बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ, कमसेकम यसलाई ताल दियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
1: घरबाट हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदाखेरि कहिले भिरालो छ, अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि, त्यो चाहिँ कतिको सही हुन्छ त्यस्तो गर्दाखेरि? अब घर लामो समयसम्म बचाउन सक्ने अथवा पहिरो जाने जोखिम,
0: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने, यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने, र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्वपूर्ण कुरा हुन्छ।
1: ख्याल गरियो भने घर बच्छ,
0: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु, जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: त्यसो भए जग खार्दाखेरि चाहिँ के के ध्यान दिने त?
0: हो, जग खार्दाखेरि अघि नै मैले भने, फेरि निवेदन गर्छु, सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
1: नेपालको त धेरै ठाउँ भिरालै छ,
0: आउँदैछु त। नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको, कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ, त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिक विचार गर्नु पर्यो।
1: थाहा
0: भइहाल्छ, मजाले थाहा हुन्छ होइन, पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या, जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू, अघि मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै। तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाड़ा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाण्डको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू, नेपाली खेल क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता रहेको छ। हौस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद।

0: तीन महिनामा नाफा 44% बढ़ेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरूसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीड़ितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरू मध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्नावशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिश च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
2: सरकारले स्थायी समाधानको समयसीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
1: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
3: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्न पर्ने परिस्थितिमा छ।
1: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
4: अहिले भूमिहीन, अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
1: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नु पर्नेमा जोड दिए।
5: नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूलाई पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
1: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
6: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
1: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
6: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
1: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ़ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक, संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौ।
7: खास गरी एलपी ग्यासको आपूर्ति र विस्तारण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौं भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिण्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो। यो विषयबाट अगाडि बढ़ौं र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आठवटा जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आठवटा जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौं। हजुर,
1: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
7: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
1: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ
7: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पान भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा जानु पर्यो र सिस्टमै कुनै समस्या छ भने ट्रेकिङ गर्नुपर्नेछ, सिलिन्डरको अवस्था हेर्नुपर्नेछ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्, तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नपाएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएका
1: छौँ। यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के ल्यायो उनीहरूले?
7: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहक पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि, भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो। हजुर, हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त माग सम्बोधन भइरहेको छैन, भनेपछि हामीले भारतीय सरकार आइओसीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिक भन्दा अहिले बढेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचेभन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ, अनि त्यहीकोमा वैकल्पिक बिक्री वितरण पनि भइरहेको छ, लाइनहरू पनि देखिरहेछ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलि बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
1: आसन्न चाडबाड, ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
7: हरेक वर्ष गर्छौ नै होइन, यो साउन महिनाको अन्तिम भरको शुरूमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला, तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
1: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
7: हजुर, हो, हामीले आशा गरेको पनि धेरै हो।
1: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। कोशी प्रदेश सम्बन्धी विषय नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं।
8: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो म्यासेज जाँदैन।
9: त्यस्तो भए अबको एक वर्षका लागि नेतृत्व परिवर्तन नगरौं भन्ने तपाईँको कुरा?
8: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन।
9: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
8: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
9: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
8: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
1: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।
10: Details of all our services are at bbcworldservice.com.

0: 83 असार 18 को बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
2: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
1: कलेजका विशेषताहरू:
2: पर्याप्त सुविधा सहित आफ्नै भवन,
1: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
2: पर्याप्त छात्रवृत्ति व्यवस्था,
1: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
2: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056-493-495।
3: चैते धानमा नेक ब्लास्टको समस्या।
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने।

0: हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
1: वेभिस्टिन वा डेरो सार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-60359 र 98550-67359।
4: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म
5: रेडियो साइन 89.8 मेगाहर्ट्ज

0: यसको कृत्रिम अभाव 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत साग गुमाउँदै गुप्तचर संयन्त्र कप्तानगंज घटनाका घाइते थप एकजनाको मृत्यु भारतमा मोदीलाई चुनौती बन्दै युवा आक्रोश लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको संरक्षणसँगै हराभरा भयो वन शीर्षकको शुभ समाचार।
1: केही वर्ष अघिसम्म उजाड़ देखिएका दोलखाका वन अहिले संरक्षण र व्यवस्थापनका कारण हराभरा बनेका छन्। डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत आशिष पौडेलका अनुसार सामुदायिक तथा कबुलेटी वन उपभोक्ता समूहको सक्रिय संरक्षण ग्यास चुलोको प्रयोगमा वृद्धि र जनचेतना बढ़ेसँगै वन क्षेत्र पुनः हरियो बन्दै गएको हो। सैलुङ गाउँपालिका 8 का मोहन सिंह तामाङका अनुसार अहिले गाउँमा दाउरा संकलन गर्नेको संख्या घटेको छ। घाँस दाउरा र स्याउला संकलन कम भएपछि वनमा प्राकृतिक रूपमा बिरूवा हुर्कने वातावरण बनेको र वन घनत्व बढ़ेको छ। डिभिजन वन कार्यालय अन्तर्गत हालसम्म 386 सामुदायिक 164 कबुलियती 26 निजी र 2 धार्मिक गरी 578 वन उपभोक्ता समूह गठन भई संचालनमा रहेका छन्।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा कुप्रिके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर
5: ल भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
4: जे पाए त्यही खालास अनि रोगले समात्ला
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।
4: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नियुक्तिमा प्रतिस्पर्धा नाम मात्र शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। सरकारले विभिन्न निकायमा सार्वजनिक पदाधिकारी धमाधम नियुक्ति गरिरहेको छ। कतिपय नियुक्ति विवादास्पद बनेका छन्। प्रतिस्पर्धामा नियुक्ति गरेको भनिए पनि यो नाम मात्रको भन्दै आलोचना समेत भइरहेको छ। सरकारले गत वैशाख 19 गते सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 जारी गरी एकैपटक 1534 पदाधिकारी हटाएको थियो। बालेन र शाह प्रधानमन्त्रीमा नियुक्त भएको 36 दिनपछि जारी अध्यादेश मार्फत 110 वटा ऐन संशोधन गरी उक्त संख्यामा सार्वजनिक पदाधिकारी एकैपटक पदमुक्त गरिएका थिए तर अयोग्य भनेर हटाइएका मध्ये केहीलाई झुन्झुन निकायबाट पदमुक्त गरिएको थियो। सोही निकायमा नियुक्ति गरिएको छ। नयाँ नियुक्ति पाएकाहरू पनि कतिपय विवाद मुक्त भने हुन सकेका छैनन्। विगतमा विवादित व्यक्तिहरूले पनि यसपटक नियुक्ति पाएका छन्। 40% पदाधिकारी नियुक्ति भइसकेका छन्। अहिले मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार एकैपटक हटाइएका 1534 पदाधिकारी मध्ये हालसम्म 40% हाराहारीमा नियुक्ति भइसकेका छन्। सम्बन्धित मन्त्रालयहरूले नियुक्ति गरिरहेका छन्। यसको जानकारी मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयमा दिने गरिएको छ। उहाँले भन्नुभयो आवश्यकता अनुसार प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने गरिएको उहाँको दावी छ।
1: पाँच सय भन्दा बढ़ी सहकारीका

0: पैसा फिर्ता माग्दै सड़कमा उत्रिएका छन् ती सहकारीका बचतकर्ताको पैसा फिर्ता दिने बारे सरकारसँग कुनै योजना छैन। अहिलेसम्म संघीय सरकारले 23 प्रदेशमा बागमतीले 5 र कोशीले 1 सहकारीलाई मात्र समस्याग्रस्त घोषणा गरेका छन्। तर मुलुकभर 500 भन्दा बढ़ी सहकारी समस्यामा रहेको र उनीहरूले बचतकर्ताको पैसा नदिएको पीड़ितको दावी छ। आफूहरूसँग 619 सहकारीका पीड़ित आबद्ध रहेको र तीमध्ये 500 भन्दा बढ़ी सहकारी संकटग्रस्त रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका केन्द्रीय अध्यक्ष कुशलभ केसीले बताए। समस्याग्रस्त घोषणा नभएका तर समस्यामा रहेका 500 भन्दा बढ़ी सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेका छैनन्। ती संस्थाका संचालक फरार छन्। सरकारले भने समस्याग्रस्त सहकारीको मात्र पैसा फिर्ता गर्ने भनेको छ। उनले भने समस्यामा रहेका तर घोषणा नभएका सहकारी बारे सरकार मौन छ। तिनमा रहेको पैसा फिर्ता बारे पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ। सरकारले न्यायोचित ढंगले बचत फिर्ता नगरेको सहकारी पीड़ितको गुनासो छ। अहिले समितिले 10,000 रूपियाँसम्म बचत भएका साना बचत कर्तालाई मात्र प्राथमिकतामा राखेर रकम फिर्ता गरिदिएको दावी गरे पनि वितरण प्रक्रियामा प्राय सहकारी पीड़ित असन्तुष्ट रहेको अध्यक्ष केसी बताउँछन्। 500 भन्दा बढ़ी सहकारीका सदस्यले फिर्ता पाएनन् बचत शीर्षकको कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
1: गत सातादेखि पाउन कठिन भएको एलपी ग्यासको अभाव अहिले झन चुलिएको छ। सरकारले वितरण कार्यलाई सहज बनाउन अनेक प्रयास गरे पनि अझै उपभोक्ता खाली सिलिण्डर लिएर दिनभर लाइनमा बस्न बाध्य छन्। काठमाडौँ उपत्यका लगायत अहिले देशभर ग्यास अभाव सिलिण्डर उपभोक्ताले खाली सिलिण्डर बुझाए पनि 10 दिनसम्म 1 सिलिण्डर ग्यास पाउन सकेका छैनन्। नियामक निकाय नेपाल आयल निगमले काठमाण्डुको आफ्नै कार्यालय परिसरबाट पनि ग्यास वितरण जारी राखेको छ। अहिले ग्यास अभावले सामान्य उपभोक्ता निकै मारमा परेका छन्। ग्यास अभाव चुलिएका कारण घर परिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन्। यस्तो अभाव ठेक्न नसक्ने अधिकांश उपभोक्ता विद्युतीय चुलो इण्डक्सन चलाउन थालेका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न समेत बाध्य भएका छन्। यस्तो अभावमा नेपाल आयल निगमले अनावश्यक संचिति र आपूर्ति व्यवस्थापन समस्याका कारण अभाव देखिएको बताउँदै उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न आग्रह गरेको छ। सम्बन्धित उपभोक्ता अधिकार कर्मी तथा दिनभरि लाइनमा बस्न बाध्य उपभोक्ताहरूका अनुसार अहिले संघीय राजधानी काठमाडौँ सहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव चुलिएको छ। उनीहरूका अनुसार माग बमोजिम आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिण्डर र पैसा बुझाए पनि न्यूनतम 1 सातादेखि 10 दिनसम्म लामो कुर्नु परेको छ। ग्यास अभावले शहरी क्षेत्रका होटल व्यवसाय र डेरामा बस्नेहरू सबैभन्दा बढ़ी प्रभावित भएका छन्। देशभरि ग्यासको कृत्रिम अभाव उपभोक्ता दिनभर लाइनमा डिपोमा नाम लेखाएर पैसा बुझाउनेले पनि 10 दिनसम्म पाएनन् शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
0: कान्तिपुर दैनिक साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा खबर लेख्छ। सुनसरीमा दुई समुदायबीच भएको विवाद अरू जिल्लातिर फैलिँदा प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी प्रमुख आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरी बल प्रमुख नारायण दत्त पौडेललाई बोलाएर ब्रिफिङ लिए। 13 साउनमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उनीहरूसँग बेग्ला बेग्लै कुराकानी गर्दा उनले आफू मातहत रहेको मुलुकको एकमात्र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग राअबीका प्रमुख टेकेन्द्र कार्कीलाई भने बोलाएनन्। दुई सुरक्षा प्रमुख सामु प्रधानमन्त्री शाहका जिज्ञासा थिए। सुनसरीमा कसरी परिस्थिति नियन्त्रण बाहिर पुग्यो, गोली चलाउने अवस्था कसरी बन्यो, हवाई फायर गर्दा कसरी नागरिकको ज्यान गयो। उनीहरूको ब्रिफिङ अनुसार 10 साउन राति करिब 13 बजे दुई समूहबीच विवाद हुँदा शुरूमा कप्तानगंजको प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक प्रकाश कुमार श्रेष्ठ कमाण्डको टोली खटिएको थियो। विवाद बढ़न थालेपछि श्रेष्ठले थप मदतका लागि इलाका प्रहरी कार्यालय देवानगंजमा खबर गरे। त्यहाँबाट प्रहरी निरीक्षक राकेश राई सहित 8 प्रहरी कप्तानगंज पुगे तर उनीहरू स्वयं चिरपट ढुंगा र बाँसका लाठी बोकेको समूहबाट कुटपिटमा परेर फर्किनु पर्यो। आफूमाथि नै आक्रमण हुन थालेपछि राईले साथमा भएको पिस्तोलबाट 3 राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि खटिएको सशस्त्र प्रहरीको टोलीले परिस्थितिलाई नियन्त्रणमा लिन 10:45 बजे कम्तीमा 20 राउण्ड हवाई फायर गरेको विवरण आईजीपी द्वयले प्रस्तुत गरे। राजीका एक पूर्व प्रमुख अनुसन्धान अधिकृतका अनुसार नेपाल प्रहरी र सशस्त्र दुवैबाट गोली चलेको अवस्थामा रा अभि प्रमुखसँग समेत प्रधानमन्त्रीले

0: भेटेको भए दुवै निकायभन्दा फरक सूचना पनि आउन सक्थ्यो। सिराहामा कसले गोली चलाएको हो भन्ने नै अहिलेसम्म पुष्टि भएको छैन। दुवै निकायले आफ्नो जवानले गोली चलाएको स्वीकारेका छैनन्। उनले भने त्यस्तोमा रावीबाट प्रधानमन्त्रीलाई काम लाग्ने सूचना आउन सक्थ्यो। कार्यप्रकृति अनुसार रावीले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो। तर सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिल्यै सचेत गराउनुपर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आकलन गर्न सक्यो न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न। 2046 परिवर्तनपछि राजीलाई आन्तरिक गुप्तचरीको काममा मात्र सीमित गरियो। पछि तत्कालीन गृहमन्त्रीहरू गोविन्दराज जोशी, खुम्बहादुर खड्का, वामदेव गौतम लगायतले आफ्ना मान्छेलाई नियुक्ति दिलाउने अड्डा बनाएको अधिकृतहरूको गुनासो छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, साख गुमाउँदै गुप्तचर संयन्त्र शीर्षकमा।
1: कप्तानगंज घटनाका घाइते रविन्द्र मेहताको मृत्यु शीर्षकमा नागरिक दैनिकले खबर लेखेको छ। एक साता अघि सुनसरीको देवानगंज तीन कप्तानगंजमा झडपका क्रममा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। देवानगंज तीनका रविन्द्रलाई विराटनगरमा उपचार सम्भव नभएपछि बिहिबार काठमाण्डु स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको थियो। रविन्द्रसँगै कप्तानगंज घटनाका कारण ज्यान गुमाउनेको संख्या 4 पुगेको छ, जसमा एक सिराहाका छन्। मृतक रविन्द्र मेहताका आफन्त र गृहमन्त्री सुधन गुरूङबीच मंगलबार राति भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा राति भएको वार्तामा कप्तानगंज घटनाका दोषीलाई कार्यवाही गरेपछि मात्र शव बुझ्ने अडान मृतक रविन्द्रका आफन्तले राखेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो। सुनसरीको देवानगंज स्थित कप्तानगंज घटनाका घाइते रविन्द्रको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो। रविन्द्रका काका लीलानन्द मेहताले घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने मुख्यमा गृहमन्त्री गुरूङ नेतृत्वको टोलीसँग आफूले राखेको बताउनु भएको छ।
0: सुनसरीको कप्तानगंजको धार्मिक द्वन्द्व हिंसात्मक भई मधेशभर फैलिन थालेपछि काठमाडौँमा प्रधानमन्त्री बालेन्द्र शाहभन्दा धेरै रासोपा सभापति रवि लामिछानेले सक्रियता बढ़ाए। उनले सर्वदलीय बैठक बोलाए, मधेश केन्द्रित दलका शीर्ष नेताहरूसँग संवाद गरे, आफ्नै दलका मधेशबाट निर्वाचित सांसदहरूसँग छलफल गरे अनि जिल्लामा फर्किएर शान्ति र सद्भावका लागि पहल गर्न निर्देशन दिए। त्यतिन्जेलसम्म प्रधानमन्त्री शाहमाथि संवेदनशील घड़ीमा पनि राष्ट्रलाई सम्बोधनसम्म नगरेको आरोप लागेको थियो। 10 साउनको मध्यरात कप्तानगंजबाट शुरू भएको साम्प्रदायिक द्वन्द्व मधेश प्रदेशतर्फ फैलिँदै थियो। दुई साताको स्थगनपछि 14 साउनमा संसदको बैठक बस्दै थियो। त्यसको अघिल्लो दिन प्रधानमन्त्री शाहलाई भेटेरै सभामुख डीपी अर्यालले संसदलाई सम्बोधन गर्न सुझाव दिएका थिए। उनले सम्बोधन त गरेनन् नै सुनसरी घटना हुँदै मधेशमा फैलिँदै गएको धार्मिक तनावबारे सरकारले संसदलाई जानकारीसम्म गराएनन्।
1: विकास कार्य योजना तयार गरिने शीर्षकमा गोर्खापत्र दैनिकले खबर लेखेको छ। सुदूरपश्चिम प्रदेशका बहुप्रतीक्षित विकास आयोजना, कृषि, शिक्षा, सड़क पूर्वाधार तथा जनजीविकासँग प्रत्यक्ष सम्बन्धित योजनालाई तीव्रता दिने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदबीच मंगलबार सिंहदरबारमा उच्च स्तरीय छलफल भएको छ। छलफलमा महाकाली करिडोर, सेती लोकमार्ग सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, धनगढ़ी खुटिया, दीपायल फास्ट्र्याक, ग्रामीण विद्युतीकरण, नदी नियन्त्रण तथा किसानका समस्यालाई प्राथमिकताका साथ अघि बढ़ाउने सांसदले सरकारको ध्यानकर्षण गराएका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा प्रदेशको समग्र विकाससँग प्रत्यक्ष जोड़िएका आयोजना समयमै सम्पन्न गर्न संघीय सरकारको सक्रिय पहल आवश्यक रहेकोमा सांसदहरूको जोड़ रहेको थियो। सो अवसरमा प्रधानमन्त्री शाहले समग्र सुदूरपश्चिमले भोगिरहेको समस्या तत्काल समाधान गर्न अल्पकालीन र दीर्घकालीन कार्य योजना तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
0: एक साता अघि सुनसरीको देवानगंज तीन कप्तानगंजमा झडपमा गोली लागेर घाइते भएका 22 वर्षका रविन्द्र मेहताको मोदीलाई चुनौती बन्दै युवा आक्रोश शीर्षकमा नागरिक दैनिकमा खबर छ। भारतमा विभिन्न